0: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्य ज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्य ज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान: इकाई नम्बर 1 2083 साल असोज 24 गते। स्थान: क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरनीको बस प्राक सँगै। इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट। इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाट घर। इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु। असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर। इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु। इकाई नम्बर 6 असोज 29 गते यारसा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यारसा। असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत। समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने, प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका स्थिर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव, जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, दोलखा।
1: चरीकोटमा अब सीजीएसमा अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। भीमेश्वर 6 सामुदायिक अस्पताल अगाडि आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाख सम्मको क्यास डिस्काउन्ट, टिभीएसको सुनको चाबी अथवा 100% सम्म क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्स, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असो 7 गतेदेखि 12 गतेसम्म सामुदायिक अस्पताल भीमेश्वर 6 चरीकोट पेट्रोल पम्प तर्फ सम्पर्क कालिका अटो पार्ट्स एन्ड मसिनरी वर्कसप 98545

0: Patagonia.
1: Extreme energy drink.
2: The Rising Star.
3: Rising Star? Rising Star?
4: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
4: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
3: यो रेडियो सैलुङको समय सूचक हो यति बेला बिहानको 11 बजेको छ

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: जिरी नगरपालिका दुलखाको अत्यन्त जरूरी सूचना। जल तथा मौसम विज्ञान विभाग लगायतका निकायबाट मौसम पूर्वानुमान गरिए अनुसार यही मिति 2083 साल असोज महिनाको 8 गतेदेखि 12 गतेसम्म भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गरी जिरी नगरपालिकाभित्र बसोबास गर्नुहुने सम्पूर्ण नगरवासीलाई सुरक्षित रूपमा रहनुहुन, अति आवश्यक काम बाहेक कुनै पनि यात्रा नगर्नुहुन, साथै विपदको समयमा जिरी नगरपालिकाले सम्पर्क नम्बरमा सम्पर्क गरी सहयोग लिनुहुन अनुरोध गरिन्छ। मित्रबहादुर जिरेल नगर प्रमुख, सम्पर्क मोबाइल नम्बर 9860087388। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत, सम्पर्क मोबाइल नम्बर 9845445888। रूपेश अधिकारी विपद व्यवस्थापन फोकल पर्सन तथा सूचना अधिकारी 9843484323। विवेक घिमिरे प्रहरी निरीक्षक इलाका प्रहरी कार्यालय जिरी, सम्पर्क मोबाइल नम्बर 9845409041। रामनारायण शाह सशस्त्र प्रहरी सहायक निरीक्षक अस्थायी मनसुन प्रतिकार्य बेस जिरी, सम्पर्क मोबाइल नम्बर 9845092824। आङ पासाङ शेर्पा वडा अध्यक्ष वडा नम्बर 1, सम्पर्क मोबाइल नम्बर 9849307771। निङ पाल्दे शेर्पा वडा अध्यक्ष वडा नम्बर 2, सम्पर्क मोबाइल नम्बर 9914816432। पूर्वा शेर्पा कार्यवाहक वडा अध्यक्ष वडा नम्बर 3, सम्पर्क मोबाइल नम्बर 9860074246। पद्यमान जिरेल वडा अध्यक्ष वडा नम्बर 4, सम्पर्क मोबाइल नम्बर 9861707517। नरबहादुर जिरेल वडा अध्यक्ष वडा नम्बर 5, सम्पर्क मोबाइल नम्बर 9849089187। रविन्द्र कुमार जिरेल कार्यवाहक वडा अध्यक्ष वडा नम्बर 6, सम्पर्क मोबाइल नम्बर 9861206011। शान्ता नेपाली वडा अध्यक्ष वडा नम्बर 7, सम्पर्क मोबाइल नम्बर 9944289308। कृष्ण कुमार खत्री वडा अध्यक्ष वडा नम्बर 8, सम्पर्क मोबाइल नम्बर 9944645634। र ज्ञानो पाखरिन वडा अध्यक्ष वडा नम्बर 9, सम्पर्क मोबाइल नम्बर 9819909092। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका जिरी दोलखा।
2: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण शेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 25 गते आइतबार, गट स्थापनाको दिन। समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म। स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू। संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध। साधारण सभामा उपस्थित हुने शेर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रू 330 रूपियाँ मात्र भएको बेहोरा जानकारी गराइन्छ। अप्सरा चौलगाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था, सरिकोट दोलखा। बेबीज दिवस 2083 को अवसरमा कृषि तथा पशुपन्छी विकास कार्यालय दोलखाको अनुरोध। रेबिज रोग जनावरको टोकाईबाट मानिसमा सर्ने प्राणघातक जेनेटिक रोग हो। यो संक्रमित कुकुर, जंगली जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा, चिथोरेमा वा सम्पर्कमा आउँदा तिनीहरूको रियालबाट सर्दछ। मुख्यतया यो भाइरसले मस्तिष्कमा असर पुर्याउँछ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ। नेपालले सन् 2030 रेबिज रोगलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। त्यसैले कुकुर बिरालोलाई पहिलो पटक 12 हप्तामा र त्यसपछि प्रत्येक वर्ष रेबिज विरूद्धको खोप लगाऊ। रेबिज रोग 99% ज्यान लिने घातक र 100% रोकथाम गर्न सकिने रोग हो। यही मिति 2083 साल असोज 6 गतेदेखि 12 गतेसम्म निशुल्क कुकुर र बिरालोलाई खोप लगाउने कार्यक्रम भएकाले आफ्नो घरपालुवा तथा वरपरका सामुदायिक कुकुर बिरालोलाई कार्यालयमा ल्याई खोप लगाउन हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-115 र 98-57-045-114 कृषि तथा पशुपन्छी विकास कार्यालय चरीकोट दोलखा।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
4: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
4: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 98-513-27-806 र 98-41-80-56-42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
1: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
2: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 98-51-12-34-61, 98-44-32-21-64। गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति, सम्पर्क मोबाइल नम्बर 98-64-00-32-92। सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ। राजु शर्मा प्रिन्सिपल, सम्पर्क मोबाइल नम्बर 98-41-85-93-49। कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 98-61-40-84-88। विद्यालयको फोन नम्बर 049-410-132। इमेल sharesarewotiengliss@gmail.com।
5: अविनाश, तिमी किन निराश छौ त?
6: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
5: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 9844030282।
4: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 मागपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
4: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
1: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
4: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461888। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका, वडा नम्बर 4, मगापौवा, दोलखा।
2: सरस्वती इंग्लिश स्कूलको सूचना।
1: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिन्चोक, गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार माने विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिन हुन अनुरोध गरिन्छ।
2: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते, समय बिहान ठिक 10 बजे, स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल, सिंगटी।
1: प्रथम पुरस्कार नगद 15,000, ट्रफी, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी, मेडल र प्रमाणपत्र।
2: तृतीय पुरस्कार नगद रू 7,000, ट्रफी, मेडल र प्रमाणपत्र। सान्त्वना पुरस्कार नगद रू 4,000, साथमा प्रमाणपत्र।
1: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
2: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
2: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
1: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
2: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध।
1: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विसुनटोल समय बिहान 8 बजेदेखि 10 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-4275-17 असोज 8 गते भीमेश्वर नगरपालिका 5 गोक्सिला समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-23-63-23
2: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-4275-17 असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-4275-17
1: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर समय बिहान 8 बजेदेखि 11 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23 असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-4275-17
2: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मनगाउँ समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-4275-17 असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9942-4275-17
1: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी समय बिहान 7 बजेदेखि 9 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-4275-17 असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-4275-17
2: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-30-77-72 असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23
1: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23 असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-40-68-24 र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23
2: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848-28-75-55 9944-23-63-23 9845-78-88 मा सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
8: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
9: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
8: ओहो हो त रच त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ
10: ए साथी हो कसैले थाहा छ त
8: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
11: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
8: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
12: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
11: हाम्रा सेवा तथा सुविधाहरू?
8: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-000-844, 9848-73-107 र 9855-500-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला चरीकोट दोलखा।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 औं वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, सादो बाटो, चरीकोट, दोलखा।
1: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: जस्तै जगन्नाथ पुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो, सबै कुरा जानकारी पाऊ न त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ तथा तीन धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सीजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुन पुन महाश्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिव सागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, बाइसकुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर त्रिअम्बकेश्वर शिरडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेट द्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अमदा

0: त्रिपुरा महिला सहकारी संस्था लिमिटेड को 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: एस त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण सेट सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभा हुने मिति 2083 साल असोज 11 गते, स्थान भीमेश्वर नगरपालिका 2 चम्पूजा पार्क दोलाखा, समय बिहान 10 बजेदेखि 5 बजेसम्म।
1: साधारण सभामा प्रस्तुत हुने विषयहरू आर्थिक वर्ष 2082-83 को कार्य प्रगति र लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत छलफल र पारित गर्ने, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति तथा कार्यक्रम र आय व्यय प्रस्तुत छलफल र पारित गर्ने, आर्थिक वर्ष 2083-84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने, विनियम तथा कार्यविधि संशोधन गर्ने सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि सदस्यहरू छनौट सम्बन्धमा।
0: 70 वर्ष पूरा भएका सम्पूर्ण ज्येष्ठ शिर सदस्यहरूलाई सम्मान कार्यक्रम भएको हुँदा आफ्नो नागरिकता प्रमाण पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। 2082 को एसई परीक्षामा 3.2 जीपीए भन्दा माथि ल्याउन सफल संस्थाका नियमित बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेकोले लब्धाङ्ग पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
1: व्यक्तिगत पहिचान फारम भर्न बाँकी शेर सदस्यहरूले 1 प्रति नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो 2 प्रति अनिवार्य बुझाउनु पर्नेछ। भीमेश्वर नगरपालिका वडा नम्बर 5 का शेर सदस्यको लागि यही मिति 2083 साल असोज 7 गते भीमेश्वर नगरपालिका 5 भस्मे सामुदायिक भवनमा बिहान 7 बजेदेखि 10 बजेसम्म साधारण सभामा उपस्थित हुने शेर सदस्यहरूले 2083 असारसम्मको आफ्नो बचत तथा ऋणको कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क 0494-290-222 र 98-44-40-64-60। सृजना खड्का, सचिव, त्रिपुरा महिला सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका 2, दोलखा। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 98-44-21-24-35 र 01-43-71-4-47। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: भूमे मंदिर को दर्शन गरौं पुण्य कमाऊं। दोलाखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङ्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला मध्याह्नको 12 बजेको छ।

0: शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम संचालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिम्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्द्रवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रवती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा,
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिंचो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
0: भीमेश्वर नगरपालिकाको सूचना।
1: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
0: आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जगधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077 9844000628 9814992209 र 9861779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
0: होइन है साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल ब्लाउज लेहेङ्गा चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ, साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426।
0: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा को सूचना।
1: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
3: यहाँ बोइलर, गिरिराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
1: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा रिहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइक पर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते, काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार, प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण र एकाइ तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरीकोट सेवा केन्द्र, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र, एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र, स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू, साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा रिहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएक पर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियो सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाएक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाडौँ सेवा केन्द्र। काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली। एकाइ दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आसबिन 20 गते मंगलबार। प्रीति सेवा केन्द्र। प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। भोजी सेवा केन्द्र। भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। ठोसी सेवा केन्द्र। ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। गर्जाङ सेवा केन्द्र। गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। रसनालु सेवा केन्द्र। रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। बेताली सेवा केन्द्र। बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र। राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण र एकाइ तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आसबिन 22 गते बिहिबार। मुख्य कार्यालय। मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू। गौरव सेवा केन्द्र। गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। मेलमिलाप सेवा केन्द्र। मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। सुइरे सेवा केन्द्र। सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। चरीकोट सेवा केन्द्र। चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र। एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते। सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र। स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आसबिन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोल।

0: हार्दिक श्रद्धांजलि। दोलखा जिल्ला तामकोशी गाउँपालिका वडा नम्बर 7 हावा लामीडाँडा निवासी हाम्री आमा विष्णुमाया खत्रीको 66 वर्षको उमेर 2083 साल असोज 3 गते भएको असामयिक निधनले हामी मर्माहित भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै आमाप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछौ। साथै उहाँको 13 दिनको पुण्यतिथिको अवसरमा हाम्रा बन्धु बान्धव इष्टमित्र छरछिमेक सहित सम्पूर्ण मलामीजनहरूलाई 2083 साल असोज 15 गते हाम्रो घरमा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनु हुन यसै सूचना मार्फत निमन्त्रणा गर्दछौ। श्रीमान तिलक बहादुर खत्री, छोरा बुहारीहरू रामजी खत्री, कविता खत्री, बाबुराम खत्री, अनु खत्री, श्रीराम खत्री, पार्वती खत्री, छोरी ज्वाईहरू अनिता ढुङ्गेल, गणेश ढुङ्गेल, अम्बिका बस्नेत, केदार बस्नेत, कमला सुवेदी, कुमार सुवेदी र कविता कार्की, शुभदेव कार्की, नाति तथा नातिनी बुहारी बद्री खत्री, सरस्वती खत्री, नाति नातिनीहरू जीवन खत्री, निशान खत्री, आर्यन खत्री, नियान खत्री, जेनिसा खत्री र अञ्जली खत्री, पनातिनी वर्षा खत्री, जेठाजु भीमबहादुर खत्री, देवर तथा देवरानीहरू ज्ञानबहादुर खत्री, बालकुमारी खत्री, इन्द्रबहादुर खत्री, टेककुमारी खत्री, पूर्णबहादुर खत्री, डालकुमारी खत्री लगायत सम्पूर्ण खत्री परिवार तामकोशी गाउँपालिका वडा नम्बर 7 हावा लामीडाँडा दोलखा।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय दुलखा।

0: ए माइला गुरुजी,
1: हजुर साहब,
0: लाइसेन्स निकाल्नु न त गुरु।
1: लाइसेन्स लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
0: चुप।
2: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
3: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
4: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
4: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
6: यो रेडियो सैरुङको समय सूचक हो।
7: यति बेला दिउँसोको 1 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
3: होइन, के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: भनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, चरेस स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510-68595 र 0949-421542। काठमाडौँ कागेश्वरी मनहरा नौ गोठाटारका लागि श्रीराम थापा। सम्पर्क नम्बर 98510 68590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 98442523 र 98024087866।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
6: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू। आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा। आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा।
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा। विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा। सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
6: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
6: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 98440067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 98446463536।
6: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दोलखा।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
10: अब के त धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
3: त्यहाँ चाहिँ के हुन्छ नि?
10: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
11: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
12: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।
3: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
13: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
14: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
15: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
16: महासंचार प्रस्तुत गर्दछ
17: शिवम
16: सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: जनसचेतन बचतता ऋण सहकारी संस्था लिमिटेड को 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: जनसचेतन बचतता ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको नै सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
1: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सहकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
1: एकाई साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाई प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
0: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जिरी 9 चिपचिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोशी 7 हावा, सामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328,
1: मिति 2083 साल आश्विन 22 गते बिहिबार, संस्थाको कार्यालय अगाडि मैनापोखरी, बैतेश्वर सेवा केन्द्र मैनापोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
0: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
1: 2083 साल आश्विन 26 गते सोमबार, कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045313, कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045320, कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक, बाखोर संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9841197769, सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै, सम्पर्क मोबाइल नम्बर 9854045325, र शारदा मावि सैलुङ 8 भैँसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045331।
0: 2083 साल आश्विन 27 गते मंगलबार, प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचोक गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, निकोभूमि माध्यमिक विद्यालय कालिचोक गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045316, सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045314, गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045334, वडा कार्यालय गौरी शंकर पाँच हाट घर इभिथान सुरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 97 69 55 85
1: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 049-411-004 र 049-411-005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
0: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
1: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनु भएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएको पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ।
0: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan-sakos5686 फेसबुक पेज facebook.com/jansachetan वेबसाइट www.jansachetan.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ।
1: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ।
0: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन। तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
0: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा।
2: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 इबिथान हाट घर इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झाँकु इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका स्थिर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधि गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका स्थिर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका स्थिर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार तीन पटकसम्म अनुपस्थित भएमा

0: California. Extreme energy drink.
1: चरीकोटमा अब टिभीएसमा अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। भीमेश्वर छ सामुदायिक अस्पताल अगाडि आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्स, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन। एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असो 7 गतेदेखि 12 गतेसम्म सामुदायिक अस्पताल भीमेश्वर 6 चरीकोट पेट्रोल पम्प तर्फ सम्पर्क कालिका अटो पार्ट्स एन्ड मसिनरी वर्कसप 98545487 97035493। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछ।

0: TBS ハイナ、サンマンダホ。
1: वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: हाम्रो जनकल्याण बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा एकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेष सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
2: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
1: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका स्थिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेष सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट दोलखा 0494-421-671 र 0494-421-912। स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98410-17-09। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन, काठमाडौँ, नेपाल।
3: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: जिरे नगरपालिका दुलखाको अत्यन्त जरूरी सूचना। जल तथा मौसम विज्ञान विभाग लगायतका निकायबाट मौसम पूर्वानुमान गरिए अनुसार यही मिति 2083 साल असोज महिनाको 8 गतेदेखि 12 गतेसम्म भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गरी जिरे नगरपालिकाभित्र बसोबास गर्नुहुने सम्पूर्ण नगरवासीलाई सुरक्षित रूपमा रहनुहुन, अति आवश्यक काम बाहेक कुनै पनि यात्रा नगर्नुहुन, साथै विपदको समयमा जिरे नगरपालिकाले सम्पर्क नम्बरमा सम्पर्क गरी सहयोग लिनुहुन अनुरोध गरिन्छ। मित्रबहादुर जिरेल नगर प्रमुख, सम्पर्क मोबाइल नम्बर 98 60 87 388। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत, सम्पर्क मोबाइल नम्बर 98 45 45 888। रूपेश अधिकारी विपद व्यवस्थापन फोकल पर्सन तथा सूचना अधिकारी 98 43 84 37 23। विवेक घिमिरे प्रहरी निरीक्षक इलाका प्रहरी कार्यालय जिरी, सम्पर्क मोबाइल नम्बर 98 45 900 41। रामनारायण शाह सशस्त्र प्रहरी सहायक निरीक्षक अस्थायी मनसुन प्रतिकारी बेस जिरी, सम्पर्क मोबाइल नम्बर 98 45 092 824। आङ पासाङ शेर्पा वडा अध्यक्ष वडा नम्बर 1, सम्पर्क मोबाइल नम्बर 98 49 30 77 71। निङ पाल्दे शेर्पा वडा अध्यक्ष वडा नम्बर 2, सम्पर्क मोबाइल नम्बर 98 14 81 46 32। फुर्वा शेर्पा कार्यवाहक वडा अध्यक्ष वडा नम्बर 3, सम्पर्क मोबाइल नम्बर 98 60 74 72 46। बद्यमान जिरेल वडा अध्यक्ष वडा नम्बर 4, सम्पर्क मोबाइल नम्बर 98 61 70 57 17। नरबहादुर जिरेल वडा अध्यक्ष वडा नम्बर 5, सम्पर्क मोबाइल नम्बर 98 49 089 187। रविन्द्र कुमार जिरेल कार्यवाहक वडा अध्यक्ष वडा नम्बर 6, सम्पर्क मोबाइल नम्बर 98 61 20 61 11। शान्ता नेपाली वडा अध्यक्ष वडा नम्बर 7, सम्पर्क मोबाइल नम्बर 98 44 28 93 08। कृष्ण कुमार खत्री वडा अध्यक्ष वडा नम्बर 8, सम्पर्क मोबाइल नम्बर 98 44 46 65 34। र ज्ञानु पाखरिन वडा अध्यक्ष वडा नम्बर 9, सम्पर्क मोबाइल नम्बर 98 19 89 90 92। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका जिरी दोलखा।
0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि। श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाएक पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
0: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र नेटको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइनुट बन्द गर्न शेष सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
0: क्षेत्रीय साधारण सभाको मिति समय र स्थान बारे विस्तृत जानकारी मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल कार्यक्रम सभा उद्घाटन उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि असोज 7 गते मध्याह बजेदेखि अपराह्न 4:30 सम्म छहरा चौतारो मलेपू क्षेत्रीय सभा मलेपू टोल सबै असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे डुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर
1: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म ओडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्दरावती गाविसको माथिलो भेग असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से ढिडाकाउले पोखरी र नामथजोर असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू
0: पुनश्च साधारण सभामा उपस्थित हुने स्थिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748-2878-77। पर्वत अधिकारी सचिव श्री कालीनाग बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका 8 सुनखानी दोलखा।
3: जागिर खाने मौका त आएको थियो नि
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकि गर्ने।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
8: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेड को साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिंचो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्रांगण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेष सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिंचो गाउँपालिका सुनखानी दोलाखा।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिहा खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिहा नरिवल अन्जीर मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060 प्रकाश थापा 9844554060 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।

उत्तरमा चाइना दक्षिणमा भारत बीचमा नेपाल छ उत्तरमा चाइना दक्षिणमा भारत बीचमा नेपाल छ नेपालका नेता यता र उता त्यही भएर बेहाल छ

0: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
0: शेष सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब @milijulikalingchok साकोस 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेष सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakus@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभाभन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेल डाँडा दोलाखा सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरे मिलीजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा सिंगरटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगरटी दोलाखा लिङ्वा सोइसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामीचाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाँगु दोलाखा मागापौवा कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखुड दोलाखा काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलाखा फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुमसा कालापानी दोलाखा नामदू सेवा केन्द्रको कार्यालय बैतेश्वर छ नामदू दोलाखा मार्बू वडा नम्बर सातको कार्यालय बैतेश्वर सात मार्बू दोलाखा मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर पाँच मैना पोखरी दोलाखा मेलुङ र तामकोशी गाउँपालिका डुडे बजार तामकोशी गाउँपालिका तीन डुडे बजार दोलाखा लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका पाँच मुडे सिन्धुपाल्चोक
1: मिति 2083 साल असोज 4 गते आइतबार एकाई नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर एक कार्यक्रम स्थल मसन डाँडा ठेगाना भीमेश्वर नगरपालिका एक क्षेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर दुई भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर दुई दुलखा भीमेश्वर नगरपालिका तीन र छ कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दुलखा भीमेश्वर नगरपालिका चार सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दुलखा भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका पाँच बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती साप दुलखा भीमेश्वर नगरपालिका सात कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका सात मकैबारी दुलखा भीमेश्वर नगरपालिका सात कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका सात कुप्री दुलखा भीमेश्वर नगरपालिका आठ र नौ देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका आठ बोस दुलखा
0: मिति 2083 साल असोज 10 गते शनिबार इकाई नम्बर तीन क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सीकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलखा पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949-421-397 0949-421-943 0949-421-549 0949-421-303 फोन गरी जानकारी लिन सक्नुहुनेछ
1: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा
2: यो रेडियो सैलुङको समय सूचक हो
3: यति बेला दिउँसोको तीन बजेको छ।

0: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
2: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
1: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका सुनखानी दोलाखा।
3: साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण शेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने मिति, समय र स्थान मिति 2083 साल असोज 25 गते आइतबार घट स्थापनाको दिन समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विभित साधारण सभामा उपस्थित हुने शेर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रु 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलागाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था, सरीकोट दोलखा। डेबिज दिवस 2083 को अवसरमा कृषि तथा पशुपन्छी विकास कार्यालय दोलखाको अनुरोध। रेबिज रोग जनावरको टुकाईबाट मानिसमा सर्ने प्राणघातक जेनेटिक रोग हो। यो संक्रमित कुकुर, जंगली जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा, चिथोरेमा वा सम्पर्कमा आउँदा तिनीहरूको रियालबाट सर्दछ। मुख्यतया यो भाइरसले मस्तिष्कमा असर पुर्याउँछ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ। नेपालले सन् 2030 रेबिज रोगलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। त्यसैले कुकुर बिरालोलाई पहिलो पटक 12 हप्तामा र त्यसपछि प्रत्येक वर्ष रेबिज विरूद्धको खोप लगाऊ। रेबिज रोग 99% ज्यान लिने घातक र 100% रोकथाम गर्न सकिने रोग हो। यही मिति 2083 साल असोज 6 गतेदेखि 12 गतेसम्म निशुल्क कुकुर र बिरालोलाई खोप लगाउने कार्यक्रम भएकाले आफ्नो घरपालुवा तथा वरापरका सामुदायिक कुकुर बिरालोलाई कार्यालयमा ल्याई खोप लगाउन हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-115 र 98-57-045-114 कृषि तथा पशुपन्छी विकास कार्यालय चरीकोट दोलखा।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 98-513-27-806 र 98-41-80-56-42। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
5: The Rising Star. Rising Star? Rising Star?
6: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
6: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
6: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
3: जिम्मेदार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
2: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
3: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 98-51-12-34-61, 98-44-32-21-64, गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति, सम्पर्क मोबाइल नम्बर 98-64-00-32-92, सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ, राजु शर्मा प्रिन्सिपल, सम्पर्क मोबाइल नम्बर 98-41-85-93-49, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 98-61-40-84-88, विद्यालयको फोन नम्बर 049-410-132, इमेल sharesareesaraewotiengliss@gmail.com।
7: अविनाश तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98-44-059-29 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98-44-30-282।
1: सहपाठी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 मागपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
1: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शीर्ष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
2: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते। समय बिहान 10 बजे। स्थान सहकारी संस्थाको प्रांगण।
1: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका, वडा नम्बर 4, मागापौवा, दोलखा।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सरस्वती इंग्लिस स्कुलको सूचना।
1: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिन्चोक गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते। समय बिहान ठिक 10 बजे। स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल सिंगटी।
1: प्रथम पुरस्कार नगद 15,000, ट्रफी मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाणपत्र।
0: तृतीय पुरस्कार नगद रू 7,000, ट्रफी मेडल र प्रमाणपत्र। सान्त्वना पुरस्कार नगद रू 4,000, सातमा प्रमाणपत्र।
1: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
0: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20औं साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20औं वार्षिक साधारण सभा एकै गत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
0: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
1: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
0: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध।
1: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 बिसुन्टोल। समय बिहान 8 बजेदेखि 10 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते, भीमेश्वर नगरपालिका 5 घोकशिला। समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: असोज 9 गते, सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते, सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 11 गते, सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाखुर। समय बिहान 8 बजेदेखि 11 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी। समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 12 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ। समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 12 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली। समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17।
1: असोज 13 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी। समय बिहान 7 बजेदेखि 9 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 13 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 15 गते, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72। असोज 15 गते, सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ। समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
1: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-23-63-23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-40-68-24 र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
0: साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको शेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848-28-75-55, 9844-23-63-23, 9845-78-88-मा सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
2: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता। हत्तेरिका फस्यो यार, फेरि
3: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू,
6: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-000-844, 9848-73-107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला, चरीकोट, दोलखा।
7: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: साधारण सभा हुने मिति, समय र स्थान मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
1: उपस्थित हुँदा शेयर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्ने सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हजुर बुबा, नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: जस्तै जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीन धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुन पुन महाश्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिवसागर पञ्च स्नान, गंगासागर तथा कपिलमुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी, रामेश्वरम दर्शन, वैष्णकुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर, त्रिअम्बकेश्वर, शिरडी साई बाबा, ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेट द्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अम्बा देवी दर्शन, वृन्दावन, मथुरा, गोकुल, रमन रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना, बस्न, अटो रिक्सा, डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 98 41 87 09, 98 41 87 09, साधो बाटो चरीको दोलखा। त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
6: यस त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
5: साधारण सभा हुने मिति 2083 साल असोज 11 गते। स्थान भीमेश्वर नगरपालिका 2 चम्पूजा पार्क दोलाखा। समय बिहान 10 बजेदेखि 5 बजेसम्म।
6: साधारण सभामा प्रस्तुत हुने विषयहरू आर्थिक वर्ष 2082-83 कार्य प्रगति र लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत, छलफल र पारित गर्ने, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति तथा कार्यक्रम र आय व्यय प्रस्तुत छलफल र पारित गर्ने। आर्थिक वर्ष 2083-84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने, विनियम तथा कार्यविधि संशोधन गर्ने सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि सदस्यहरू छनौट सम्बन्धमा।
5: 70 वर्ष पूरा भएका सम्पूर्ण ज्येष्ठ स्थिर सदस्यहरूलाई सम्मान कार्यक्रम भएको हुँदा आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिन हुन अनुरोध गरिन्छ। 2082 एसई परीक्षामा 3.2 जीपीए भन्दा माथि ल्याउन सफल संस्थाका नियमित बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेकोले लब्धाङ्ग पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिन हुन अनुरोध गरिन्छ।
6: व्यक्तिगत पहिचान फारम भर्न बाँकी शेष सदस्यहरूले एक प्रति नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो दुई प्रति अनिवार्य बुझाउनु पर्नेछ। भीमेश्वर नगरपालिका वडा नम्बर 5 का शेष सदस्यको लागि यही मिति 2083 साल असोज 7 गते भीमेश्वर नगरपालिका 5 भस्ने सामुदायिक भवनमा बिहान 7 बजेदेखि 10 बजेसम्म साधारण सभामा उपस्थित हुने शेष सदस्यहरूले 2083 असारसम्मको आफ्नो बचत तथा ऋणको कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
5: थप जानकारीको लागि सम्पर्क 0949-492-22 र 98-44-40-64-60। सृजना खड्का, सचिव, त्रिपुरा महिला सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका 2, दोलखा। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
7: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
5: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
7: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
5: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाल रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 98-44-21-24-35 र 01-43-71-4-47। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: भूमे मंदिर को दर्शन गरौं पुण्य कमाऊं। दोलाखाको कालिंचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरीभुईको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिंचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरीभुईको बीचमा।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: अहिले अपराह्नको 4 बजेको छ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊं।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊं।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङ्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म, सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म, कालिङचो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साविक सुन्दरवती गाविसका सदस्यहरू असोज 24 गते कालिङचो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिङचो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
0: भीमेश्वर नगरपालिकाको सूचना।
1: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
0: आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जगतधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077 9844000628 9814992209 र 9861779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय सरीकोट दोलखा।
2: कतै बनाए पनि हुँदैन, के भएको होला, यो कतै बिग्रेको हो?
3: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9510996077। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
5: ख्याल राख्नुस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
6: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लो बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
6: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98 60 29 43 26 98 60 29 43 26।
3: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
7: हार्दिक श्रद्धाञ्जली। दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नम्बर 7 हावा लामीडाँडा निवासी हाम्री आमा विष्णुमाया खत्रीको 66 वर्षको उमेर 2083 साल असोज 3 गते भएको असामयिक निधनले हामी मर्माहित भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै उहाँको 13 दिनको पुण्यतिथिको अवसरमा हाम्रा बन्धु बान्धव इष्टमित्र छरछिमेक सहित सम्पूर्ण मलामीजनहरूलाई 2083 साल असोज 15 गते हाम्रो घरमा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनु हुन यसै सूचना मार्फत निमन्त्रणा गर्दछौं। श्रीमान तिलक बहादुर खत्री, छोरा बुहारीहरू रामजी खत्री, कविता खत्री, बाबुराम खत्री, अनु खत्री, श्रीराम खत्री, पार्वती खत्री, छोरी ज्वाईहरू अनिता ढुंगेल, गणेश ढुंगेल, अम्बिका बस्नेत, केदार बस्नेत, कमला सुवेदी, कुमार सुवेदी र कविता कार्की, शुभदेव कार्की, नाति तथा नातिनी बुहारी बद्री खत्री, सरस्वती खत्री, नाति नातिनीहरू जीवन खत्री, निशान खत्री, आर्यन खत्री, नियान खत्री, जेनिसा खत्री र अञ्जली खत्री, पनातिनी वर्षा खत्री, जेठाजु भीम बहादुर खत्री, देवर तथा देवरानीहरू ज्ञान बहादुर खत्री, बालकुमारी खत्री, इन्द्र बहादुर खत्री, टेक कुमारी खत्री, पूर्णबहादुर खत्री, डालकुमारी खत्री लगायत सम्पूर्ण खत्री परिवार तामकोशी गाउँपालिका वडा नम्बर 7 हावा लामीडाँडा दोलखा।
8: हार्दिक मंगलमय शुभकामना। विजय दशमी, दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेशमा रहनुभएका शुभचिन्तकहरूमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। राजु शर्मा प्रिन्सिपल, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल, सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।
9: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडि पट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
9: डेंगू रोगको रोकथामका उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
9: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
10: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
11: जनस्वास्थ्य कार्यालय दुलखा।
12: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
13: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
14: हाम्रा सेवाहरू:
12: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
14: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
13: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
14: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
12: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
14: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
12: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा।
3: यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
15: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
16: यस यो हो नि त हामीले खोजेको गीत।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
0: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक शिव विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एक्लै गुनगुन गरिरहेको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ साब्दो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साब्दो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
9: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियोर सदस्य महानुभावजीवहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाएक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते, काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाइ दुई रामेछाप जिल्ला क्षेत्रमा, 2083 आश्विन 20 गते मंगलबार, प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण र

0: कुराहरू साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियर सदस्य महानुभावजीहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाएक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली। एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार। प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार। मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू। गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र। स्थान मुख्य कार्यालयको सभाहल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव, एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5, दोलखा।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
2: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661065 98510661065।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
2: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: पनि? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू, कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
4: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
5: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
4: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
5: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
4: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
5: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
4: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
5: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
4: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
5: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
4: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066।
4: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
5: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा, इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
4: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
5: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
4: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शीर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सूर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोझ, भीमेश्वर नगरपालिका 1 र 2 सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
5: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा, कालिङचोक माध्यमिक विद्यालयको प्रांगण, बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
4: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494-421-671 र 0494-421-912। स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410 1709, 98410 1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन, काठमाडौँ, नेपाल।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
8: अब के त धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
1: त्यहाँ चाहिँ के हुन्छ नि?
8: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
4: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98 41 57 70 69।
1: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू,
11: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू, थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
4: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
4: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
12: चरीकोटमा अब टीभीएसमा अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। भीमेश्वर 6 सामुदायिक अस्पताल अगाडि आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टीभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टीभीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्स, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन, एउटा फ्री हेलमेट र टीभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 7 गतेदेखि 12 गतेसम्म सामुदायिक अस्पताल भीमेश्वर 6 चरीकोट पेट्रोल पम्प तर्फ। सम्पर्क कालिका अटो पार्ट्स एन्ड मसिनरी वर्कसप 9554045817, 9705549543। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछ।

0: जिरी नगरपालिका दुलखाको अत्यन्त जरूरी सूचना। जल तथा मौसम विज्ञान विभाग लगायतका निकायबाट मौसम पूर्वानुमान गरिए अनुसार यही मिति 2083 साल असोज महिनाको 8 गतेदेखि 12 गतेसम्म भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गरी जिरी नगरपालिकाभित्र बसोबास गर्नुहुने सम्पूर्ण नगरवासीलाई सुरक्षित रूपमा रहनुहुन, अति आवश्यक काम बाहेक कुनै पनि यात्रा नगर्नुहुन, साथै विपदको समयमा जिरी नगरपालिकाले सम्पर्क नम्बरमा सम्पर्क गरी सहयोग लिनुहुन अनुरोध गरिन्छ। मित्रबहादुर जिरेल नगर प्रमुख, सम्पर्क मोबाइल नम्बर 9860087388। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत, सम्पर्क मोबाइल नम्बर 9845445888। रूपेश अधिकारी विपद व्यवस्थापन फोकल पर्सन तथा सूचना अधिकारी 9843484723। विवेक घिमिरे प्रहरी निरीक्षक इलाका प्रहरी कार्यालय जिरी, सम्पर्क मोबाइल नम्बर 9845409041। रामनारायण शाह सशस्त्र प्रहरी सहायक निरीक्षक अस्थायी मनसुन प्रतिकारी बेस जिरी, सम्पर्क मोबाइल नम्बर 9845092824। आङ पासाङ शेर्पा वडा अध्यक्ष वडा नम्बर 1, सम्पर्क मोबाइल नम्बर 9849307071। निङ पाल्दे शेर्पा वडा अध्यक्ष वडा नम्बर 2, सम्पर्क मोबाइल नम्बर 9914816432। पूर्वा शेर्पा कार्यवाहक वडा अध्यक्ष वडा नम्बर 3, सम्पर्क मोबाइल नम्बर 9860074246। पद्यमान जिरेल वडा अध्यक्ष वडा नम्बर 4, सम्पर्क मोबाइल नम्बर 9861707017। नरबहादुर जिरेल वडा अध्यक्ष वडा नम्बर 5, सम्पर्क मोबाइल नम्बर 9849089187। रविन्द्र कुमार जिरेल कार्यवाहक वडा अध्यक्ष वडा नम्बर 6, सम्पर्क मोबाइल नम्बर 9861206011। शान्ता नेपाली वडा अध्यक्ष वडा नम्बर 7, सम्पर्क मोबाइल नम्बर 9844289308। कृष्ण कुमार खत्री वडा अध्यक्ष वडा नम्बर 8, सम्पर्क मोबाइल नम्बर 9844645634। र ज्ञानो पाखरिम वडा अध्यक्ष वडा नम्बर 9, सम्पर्क मोबाइल नम्बर 9819909092। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका जिरी दोलखा।
1: श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई आफ्नो पाएक पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
1: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र नेटको पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेष सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा।
1: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म। स्थान श्री कालीनाथ मन्दिरको हल। कार्यक्रम सभा उद्घाटन, उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह बजेदेखि अपराह 4:30 सम्म। छहरा चौतारो, मलेपु। क्षेत्रीय सभा, मलेपु टोल सबै। असोज 7 गते मध्यान्न 12:30 देखि दिउँसो 2:30 सम्म श्री सिद्का माध्यमिक विद्यालय सिद्का क्षेत्रीय सभा तोरीखेत झमासी सिद्का ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दुधडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कार्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
0: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्दरावती गाविसको माथिलो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पीपल बोट क्षेत्रीय सभा मार्से डिडाकाउले पोखरी र नामथजोर। असोज 8 गते मध्याह बाह्र बजेदेखि अपराह तीन तीस सम्म सोती बजार क्षेत्रीय सभा थुमका मकैबारी बटेली। असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी। र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
1: पुनश्च साधारण सभामा उपस्थित हुने स्थिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाथ बत्त तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका 8 सुनखानी दोलाखा।
2: आफै नै जागिर खाने मौका त आको थियो नि तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खान त हुन्थ्यो नि तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865461926 र गेलसाङ शेर्पा 9816308307।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेष सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
1: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
1: एकाई साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाई प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
0: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जिरी 9 चिपचिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोशी 7 हावा, सामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328,
1: मिति 2083 साल आश्विन 22 गते बिहिबार, संस्थाको कार्यालय अगाडि मैना पोखरी, बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
0: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
1: 2083 साल आश्विन 26 गते सोमबार, कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045313, कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045320, कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक, बाखोर संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9841197769, सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै, सम्पर्क मोबाइल नम्बर 9854045319।

0: 045325 र शारदा मावि सैलुङ 8 भैँसे। सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045331।
1: 2083 साल आश्विन 27 गते मंगलबार प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332। निकुभूमि माध्यमिक विद्यालय कालिन्सो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332। चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045316। सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314। गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334। वडा कार्यालय गौरीशंकर 5 हाटघर इबिथान सुरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767 39 55 85।
0: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 049411004 र 049411005। समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
0: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएक पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ।
1: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/sakos5686 फेसबुक पेज facebook.com/jansacetan वेबसाइट www.jansacetan.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ।
0: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacetan.org.np मार्फत पेश गर्न सकिनेछ।
1: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन। तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

0: नमस्कार साँझ छ बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। वर्षसँगै आएको बाढ़ी पहिरोको कारण देशभरको जनजीवन प्रभावित, दुईजनाको मृत्यु, 29 सड़क अवरूद्ध, कैयौं नदीमा जल सतह बढ़्यो, सुस्तामा दर्जनौ घर डुबानमा, करिब 400 जनालाई सुरक्षित स्थानमा सारियो। रसुवा भोटे कोशीमा बाढ़ी गएको एक महिना पूरा, 1,453 जनाको मृत्यु, 5,550 जना अझै बेपत्ता, खोजी कार्य जारी। विनाशकारी बाढ़ीबाट 7,570 निजी घरमा घरहरू क्षतिग्रस्त। र पाकिस्तानको बलुचिस्तानमा सैन्य कार्यवाही, 16 जना मारिए। अब समाचार विस्तारमा। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भई प्रधानमन्त्री बालिन्द्र शाह स्वदेश फर्किनु भएको छ। महासभामा सहभागी हुन गत मंगलबार अमेरिका प्रस्थान गर्नुभएको शाह शनिबार स्वदेश फर्किनु भएको हो। अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले शुक्रबार महासभालाई सम्बोधन गर्नुभएको थियो। सम्बोधनको क्रममा उहाँले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गर्नुभएको थियो। जलवायु परिवर्तनका कारण नेपाल जस्तो मुलुकले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय उठाउनुहुँदै उहाँले हिमालको सुनामीले निम्त्याएको विनाशलाई विश्व सामु प्रस्तुत गर्नुभएको थियो। नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डाक्टर शशांक कोइरालाले नयाँ जोशका साथ 15 महाधिवेशनमा जान लागेको बताउनु भएको छ। महाराजगंजको चुनादेवी स्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आफूहरू नयाँ जोशका साथ 15 महाधिवेशनमा जान लागेको बताउनु भएको हो। नेपाली कांग्रेस भनेको बलियो विचार भएको पुरानो पार्टी हो। संयोजक कोइरालाले भन्नुभयो, पुरानो भन्दाखेरि फाटेको होइन पुरानो, तर त्यसमा नयाँ जोशका साथ हामी जाँदैछौं। वर्षाका कारण आएको बाढ़ी पहिरो र हाउडीका कारण देशभरमा दुईजनाको मृत्यु भएको छ, एकजना बेपत्ता हुनु भएको छ, एकजना घाइते र 5 घरमा क्षति पुगेको छ। राष्ट्रिय व्यापार जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार शुक्रबार आएको वर्षाका कारण देशका विभिन्न भागमा सो क्षति भएको हो। मृत्यु हुनेमा धादिङको एकजना र डोल्पाको एकजना रहनु भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रवक्ता महतका अनुसार डोल्पा को तीरपुरा सुन्दरी नगरपालिका नम्बर 7 का 33 वर्षे मनरूपी केसीलाई गाई गोठमा सुति रहेको अवस्थामा भीरबाट ढुंगा खसेर लागेको थियो। वहाँ गम्भीर घाइते हुनु भएपछि स्थानीय स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। सोही घरमा सुति रहनु भएको 38 वर्षे चन्द्र रूप केसी घाइते हुनु भएको छ। धादिङको बेनीघाट रोङराङ गाउँपालिका नम्बर 2 का 55 वर्षे सुकुमाया चेपाङलाई खानीखोला तर्ने क्रममा खोलाले बगाएको थियो। मलेखु स्थित अस्पतालमा उपचारको क्रममा चेपाङको मृत्यु भएको हो। पहिरोमा परि पाल्पा रुम्दीकोट गाउँपालिका वडा नम्बर 6 का 59 वर्षीय कुमार कृष्ण कुमारी सारू बेपत्ता हुनु भएको छ। पहिरोले घर पुर्याएपछि सारू हालसम्म सम्पर्कविहीन नहुनु भएको प्राधिकरणले जनाएको छ। वर्षाका कारण पाल्पाको रुम्दीकोट गाउँपालिकाका 2 घरमा पूर्ण रूपमा क्षति पुगेको छ। पहिरोको कारण पुरिँदा स्थानीय केशुराम सारू मगर र रामबहादुर उचाईको घर क्षतिग्रस्त भएका हुन्। त्यस्तै पाँच थरको हिलीहाङ गाउँपालिका 3 का धनप्रसाद युङहाङको घर ढली पूर्ण रूपमा क्षति भएको थियो। ओखलडुङ्गाको सिद्धिचरण गाउँपालिका वडा नम्बर 2 का भेमबहादुर कार्कीको घर गैराती भत्किएको छ। त्यसै गरी अछमको मुर्दाखाँद गाउँपालिका 4 तुमा खाँद गाउँपालिका 4 हावाहुरीका कारण कच्ची घरको जस्ता पाटा उडाएपछि उहाँहरूको परिवार छिनिकको घरमा बसिरहनु भएको छ। निरन्तरको वर्षाका कारण आएको बाढ़ी पहिरो र लेदो सहितको बहावले देशका विभिन्न प्रदेश जोड्ने प्रमुख राजमार्ग तथा सहायक राजमार्गहरू अवरूद्ध भएका छन्। प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार शनिबार बिहानसम्म 29 मुख्य सड़क खण्ड प्रभावित भएका हुन्। र सुवाको भोटेकोशी नदीमा बाढ़ी गएको एक महिना भएको छ। गत भदौ दश गते बिहान गएको सो अकल्पनीय बाढ़ीको महाविपत्तिबाट रोसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1453 जनाको अकालमा मृत्यु भएको छ भने 5550 जना अझै बेपत्ता हुनुहुन्छ। त्यस्तै गरी 13795 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावित र प्रभावित आश्रय स्थलमा पनि छन्। बाढ़ी प्रभावितको खोज, उद्धार तथा राहत तथा अन्य सेवाको लागि तीनैवटा सुरक्षा निकायका 20477 सुरक्षाकर्मी खटाइएको थियो। विपदको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार पुनर्निर्माण एवं पुनर्स्थापनाको लागि 7,23,31,52,00,00 रूपियाँ लाग्ने आवश्यक पर्ने देखिएको छ। विनाशकारी बाढ़ीबाट 7570 निजी घरहरूमा क्षति भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 17 स्वास्थ्य चौकी, 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। 769 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन् भने 69 किलोमिटर सड़क क्षतिग्रस्त, 37 मोटरेबल पुलमा क्षति पुगेकोमा 33 बगेका छन्। यस्तै 68 झुलुङ्गे पुलमा क्षति पुगेको छ। करिब 7570 घरहरू प्रभावित हुँदा 8300 परिवारका करिब 40,000 जनसंख्या प्रभावित हुनु भएको छ। बाढ़ीका कारण उत्पन्न क्षेत्रगत 1806 हेक्टर कृषि बालीको साथै पशुपालन, पशुपन्छी तथा माछा पालनमा पनि प्रभावित भएको छ। त्यसै गरी 17 बैंक शाखा र 4,800 व्यापारिक प्रतिष्ठान प्रभावित भएका हुन्।
1: सुवर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, सादो बाटो, चरीकोट, दोलखा।
0: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्ने, सचिव, स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: परराष्ट्र मन्त्री शिशिर खनालले महामारी तथा जनसंख्या आपतकालको रोकथाम तयारी र प्रतिकारका लागि बहुपक्षीयता समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 औं महासभा अन्तर्गत भएको प्याडेमिक प्रिभेन्सन एण्ड रेस्पोन्स महामारी रोकथाम पूर्व तयारी तथा प्रतिकारका विषयमा आज भएको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। लगातारको वर्षपछि देशका प्रमुख नदीहरूमा जलसतह बढ़ेको छ भने तटीय क्षेत्रमा डुबान शुरू भएको छ। नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ। नवलपरासीको सुस्तमा 70 भन्दा बढ़ी घर डुबानमा परेका छन्। नारायणीको जलसतह 8.30 मीटर पुगेको छ। जस जलसतह 9 मीटर पुगेमा खतराको तह पार हुने भएकाले चितवन र नवलपरासीका तटीय ठाउँका वासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। नदीको पानी बस्तीमा पसेपछि सुस्तामा डुबनबाट प्रभावित झण्डै 400 वासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। उद्धारको लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताइएको छ। उता कोशी र यसका सहायक नदीहरूमा पनि जलसतह सतर्कता तहभन्दा माथि पुगेको बाढ़ी पूर्व अनुमान महाशाखाले जनाएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँका र हनुमान र नगर कलांकिनी नगरपालिकाका 157 घर डुबानमा परेका छन्। घरमा पसेपछि खानदेन्नामा समेत क्षति पुगेको छ। बागमती पश्चिम राप्ती र बबाई लगायतका नदीको बहाव पनि सतर्कता तह नजिक पुगेको छ। गएको 24 घण्टामा देशका 20 भन्दा बढ़ी स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी अर्थात धेरै वर्षा भएको मापन गरिएको छ। देशभरका साना तथा ठूला नदीमा आकस्मिक बाढ़ी आउन सक्ने र थप डुबान हुन सक्ने भन्दै तटीय क्षेत्रमा नजाना सुझाव दिइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मान बहादुर कार्की सहित पदाधिकारीले सरकारवाला एवं जानकारहरूसँग छलफल गरिरहेको आयोगले जनाएको छ। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या मतदाता नामोली संकलनको सम्भावित प्रक्रिया मतदाताको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनैतिक नियोगको भूमिकाबारे विचार विमर्श गरिरहेको आयोगले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन सत्रको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेलाई औपचारिक निमन्त्रणा गरिएको छ। सहमहामन्त्री उदय शमशेर राणा नेतृत्वको टोलीले तीनैजना नेतालाई उहाँहरूको निवासमै पुगेर महाधिवेशनको निम्तो पत्र हस्तान्तरण गरिएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन यही असोज 16 गतेदेखि काठमाण्डुको खुल्ला मंचमा उद्घाटन हुँदैछ। उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गर्ने क्रममा प्रमुख दलका शीर्ष नेताहरूलाई निमन्त्रण गरिएको सहमहामन्त्री राणाले जानकारी दिनुभयो। अब एकैछिन व्यापारिक विश्राम।
1: सरस्वती इंग्लिश स्कूलको सूचना।
2: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिङचोक गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ।
1: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते। समय बिहान ठिक 10 बजे। स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल सिंगटी।
2: प्रथम पुरस्कार नगद 15,000, ट्रफी मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाणपत्र।
1: तृतीय पुरस्कार नगद रू 7,000, ट्रफी मेडल र प्रमाणपत्र। सान्त्वना पुरस्कार नगद रू 4,000, सातमा प्रमाणपत्र।
2: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
3: भीमेश्वर नगरपालिकाको सूचना।
2: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
3: आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जगतधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077 9844000628 9814992909 र 9861799930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
4: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
5: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9851009677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
7: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
8: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
7: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
8: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
7: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल ब्लाउज लेहेङ्गा चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ, साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
8: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426।
7: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
10: सुविधा त्यसले गुनासो गरिरहेको थियो कि स्वास्थ्य बिमाले।
0: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको जिरी नगरपालिकाका एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्लाको जिरी नगरपालिका वडा नम्बर 9 का एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। जिरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव दाहालका अनुसार केही दिन अघि सातजनाको स्वाब परीक्षणको लागि काठमाडौँ पठाइएकोमा एकजना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने छजनामा इन्फ्लुएन्जा पोजिटिभ देखिएको छ। संक्रमित महिला हाल होम आइसोलेसनमा रहनु भएको छ भने उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकामा ज्वरोको बिरामीहरू बढ़िरहेको र थप व्यक्तिमा संक्रमण हुन नदिन उच्च सतर्कता अप्नाइएको जिरे नगरपालिकाले जनाएको छ। दोलखाको सयडुङ गाउँपालिकामा यस वर्ष 560 बोरा यूरिया मल प्राप्त हुने भएको छ। पालिकामा यस वर्ष सार्टर्डिङ कर्पोरेशन लिमिटेड कार्यालय बनेपाबाट 28 मेट्रिक टन अर्थात 560 बोरा यूरिया मल प्राप्त हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले मल विक्रेता सहकारी संस्थाहरूलाई असोज 19 गतेसम्म कागजात सहित आवेदन पेश गर्न अनुरोध गरेको छ। दोलखामा गत भदौ महिनामा सातजना फरार प्रतिवादी पक्राउ पर्नु भएको छ। जिल्लामा गत भदौ महिनामा फैसला कार्यान्वयन अभियान अन्तर्गत प्रहरीले सातजना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको मार्षिक रिपोर्टमा उल्लेख गरेको छ। पक्राउ परेका मध्ये 8 वर्ष 4 महिना बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ भने 32,000 रूपियाँ जरिवाना तथा क्षतिपूर्ति बापतको रकम समेत वसुली गरिएको प्रहरीले जनाएको छ। चोरी भएको सुनका गरगहना खरिद गरेको आरोपमा रामेछाप प्रहरीले मन्थरीका थप दुईजना सुन चाँदी पसल संचालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापको अनुसार अस्मिता श्रेष्ठ माझीको जाहेरीका आधारमा दायरी चोरी सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा चोरी भएको सुनको गरगहना खरिद गरेको देखिएपछि दुईजना सुन चाँदी व्यवसायीलाई पक्राउ गरिएको हो। दिलबहादुर रसैली र सोही वडामा रहेको सुबिना सुन चाँदी पसलका संचालक 28 वर्षीय निशा विश्वकर्मालाई पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत काभ्रे प्लाञ्चोक जिल्लाका अधिकांश स्थानीय तहमा नयाँ नगर तथा गाउँ कार्य समिति चयन भएको छ। खानीखोला गाउँपालिका बाहेक जिल्लाका अन्य 12 स्थानीय तहमा अधिवेशन सम्पन्न भई सभापति सहितको पदाधिकारी एवं सदस्यहरू निर्वाचित हुनु भएको हो। अधिवेशनबाट छनौट भएका नेतृत्व मध्ये अधिकांश स्थानीय तहमा सर्वसहमत रूपमा सभापति चयन भएको बताइएको छ। काभ्रे प्लाञ्चोकमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ। धुलेखेल नगरपालिका 9 ठुली टारका 57 वर्षीय हिरालाल गौतमलाई धुलिखेल नगरपालिका 6 कल्छे स्थित डाफे खोलाले बगाएको हो। उहाँ मृत अवस्थामा फेला पर्नु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकका अनुसार अविरोल वर्षपछि आएको बाढ़ीले कल्छेबाट बगाई करिब 1.5 किलोमिटर तल धुलिखेल 11 रहेको डाफे खोलाको बगर छेउमा उहाँको शव फेला परेको हो। पर्यटन व्यवसाय सहकारी संस्था लिमिटेड खाँडा देवीले गत आर्थिक वर्ष 32,56,675 रूपियाँ नाफा कमाएको छ। संस्थाका अध्यक्ष नरबहादुर बुढाथोकीको अध्यक्षतामा एवं खाँडा देवी गाउँपालिकाको उपाध्यक्ष रमा घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न 16 वार्षिक साधारण सभामा सो जानकारी गराइएको हो। सभामा कोषाध्यक्ष कमला महतले 27,72,00,000 भन्दा बढ़ी कारोबार गर्दै उक्त नाफा कमाएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
11: हैन, कहाँबाट ल्याउने होला? पहिला त यही थियो।
12: हैन, के एकले गुनगुन गरिराको?
11: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
12: अनि के भयो त, लगेर पाले भइगयो नि?
11: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
12: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
13: हजुर, हाम्रा सेवाहरू
14: यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
12: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
13: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला
14: राँगाको मासु पाइने पसल भएको घर सँगै
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: अब बाँकी प्रसंगहरू। पहिरोमा खसेको ढुंगाले लागेर डोल्पामा एक व्यक्तिको मृत्यु भएको छ, अर्का एक व्यक्ति घाइते हुनु भएको छ। त्रिपुरा सुन्दरी नगरपालिका साथ पहाड गाउँको रावल वाडा भन्ने स्थानमा तिरपालको गोठमा सुतिरहेको अवस्थामा माथिबाट ढुंगा खसेर लाग्दा 33 वर्षीय मन रूप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। जीपका डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक पदम रावलका अनुसार शुक्रबार रातीको करिब 9:45 बजे ढुंगा लागेर उहाँ घाइते हुनुभएको थियो। त्यसपछि उहाँलाई लिखु स्वास्थ्य चौकीमा उपचार गर्न लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। मुगुको खत्याड गाउँपालिका दुई सेरी गाउँमा आगलागी हुँदा दुईवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीमा शिवचन्द्र बुढा र तनबहादुर बुढाका घर जलेर नष्ट भएका हुन्। आगलागीबाट भएको क्षतिको विवरण संकलन तथा घटनाको मुचुल्का तयार गर्न जिल्ला प्रशासन कार्यालय मुगुले टोली घटनास्थल खटाएको बताइएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै पीड़ित परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले गर्ने बताउनु भएको छ। रूकुम पश्चिममा खोलाले बगाउँदा 58 वर्षीय महिलाको मृत्यु भएको छ। रूकुम पश्चिमको मुसीकोट नगरपालिका 11 स्याउरी बारकी बेगमाया दमाईलाई लहुङबाट सिमरुत खोला तरेर स्याउली बजार जाने क्रममा खोलाले बगाएको हो। करिब 20-25 मिटर तल बगाएपछि स्थानीयवासी र प्रहरीले उहाँको उद्धार गरेका थिए। उद्धारको क्रममा बेग माया अचेत अवस्थामा फेला पर्नु भएको थियो। त्यहाँबाट उहाँलाई जिल्ला अस्पताल सल्लेमा लगिए पनि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा पछिल्लो 48 घण्टामा भएका छुट्टा छुट्टै सैन्य कार्यवाहीमा 16 जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। सेनाको संचार शाखा अन्तर सेवा जनसम्पर्क विभागका अनुसार प्रान्तीय राजधानी क्वेन्टानिक नजिकैको सावान क्षेत्रमा बिहिबार आतंकवादीहरूको आश्रय स्थललाई लक्षित गरी गरिएको कार्यवाहीमा 5 जना मारिएका थिए। घटनास्थलबाट हतियार खोला गट्ठा तथा विस्फोटका पदार्थ समेत बरामद गरिएको सेनाले जनाएको छ। त्यस्तै शुक्रबार नुस्की जिल्लामा प्राप्त गोप्य सूचनाको आधारमा गरिएको अर्को कार्यवाहीमा सुरक्षा बल र आतंकवादी बीच भएको भीषण गोली हानाहानपछि 11 जना आतंकवादी मारिएको सेनाले जनाएको छ। सेनाका अनुसार यी कार्यवाही आतंकवादी विरूद्ध सञ्चालन गरिएको व्यापक आतंकवादी विरोध अभियान अन्तर्गत भएका हुन्। सेप्टेम्बर 21 शुरू गरिएको उक्त अभियान अन्तर्गत बलुचिस्तानमा हालसम्म 33 जना आतंकवादी मारिएको सेनाको दावी छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। वर्षासँगै आएको बाढ़ी पहिरोको कारण देशभरको जनजीवन प्रभावित। 2 जनाको मृत्यु, 29 वटा सड़क अवरूद्ध, कयौं नदीमा जलसतह बढ़्यो। सुस्तामा दर्जनौं घर डुबानमा, करिब 400 जनालाई सुरक्षित स्थानमा सारियो। रसुवाको भोटेको सीमा बाढ़ी गएको 1 महिना पूरा, 1,453 जनाको मृत्यु, 5,550 जना अझै बेपत्ता, खोजी कार्य जारी। विनाशकारी बाढ़ीबाट 7,570 निजी घरहरू क्षतिग्रस्त। र पाकिस्तानको बलुचिस्तानमा सैन्य कार्यवाही 16 जना मारिए। अवस्थ सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

कसैले पनि आफ्नो भलाई नखोजोस् तर आफ्नो छिमेकीको भलाई खोजोस्। पवित्र धर्मशास्त्र बाइबलमा पहिलो कोरिन्थीको पुस्तक 10 अध्यायको 24 पदमा उल्लेख गरिएको यो समय सान्दर्भिक नीति वचनसँगै कार्यक्रम इसाई डबलीमा हार्दिक स्वागत तथा अभिवादन जय मसीह व्यक्त गर्दछु। कार्यक्रम सुनेर बस्नुभएका तपाई सम्पूर्ण इसाई तथा गैर इसाई मित्रहरूमा हाम्रो परमेश्वरको अनुग्रह कृपा र आशिष सदैव सबैमा रहिरहोस् भन्ने कामना तथा हृदयदेखिको हाम्रो प्रार्थना छ। इसाई धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको विषयवस्तुको बारेमा चर्चा गर्न कार्यक्रम इसाई डबलीको यो 100 श्रृंखलाको साथमा हामी उपस्थित भइसकेका छौं। कार्यक्रम इसाई डबली दोलखा सदरमुकाम चरीकोट स्थित क्वेनोनिया मण्डलीको साझेदारीमा र देश तथा विदेशमा छरिएर रहनुभएका इसाई मित्रहरूको आर्थिक सहायतामा सञ्चालन गरिँदै आइएको छ। तपाईले यो कार्यक्रम रेडियो सेलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज मार्फत दोलखा र आसपासको जिल्लामा अनि हाम्रो वेबसाइट www.radiosalung.org लगइन गरी संसारको जुनसुकै कुनामा नेपाली समय अनुसार प्रत्येक शनिबार साँझ 36 देखि 37 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, यस कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशू ख्रिष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर विभिन्न अतिथिसँगको कुराकानी, ख्रिष्टीय भजन, आजको वचन मार्फत आत्मिक ज्ञान, विविध बाइबलीय विषयवस्तु, जीवन रूपान्तरणका घटनाहरू र समय सान्दर्भिक प्रसंगहरूमाथि छलफल गर्दै आइरहेका छौं। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदाय वा व्यक्तिको अवमूल्यन, अपमान, साम्प्रदायिक घृणा, दोष तथा धार्मिक सम्प्रदायलाई निरुत्साहित गराई सामाजिक र धार्मिक सहिष्णुता खलबल्याउनु हाम्रो चाहना होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। यस कार्यक्रमद्वारा व्यक्त गरिने हरेक अभिव्यक्ति, विचार र धारणा पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको विषयवस्तुमाथि प्रकाश पार्न र प्रभु येशू ख्रिष्टले प्रचार गर्नुभएको सन्देशहरूलाई उजागर तथा चर्चा गर्न समर्पित छ। परमेश्वरको महिमा र मानिसको हित सहित आत्मिक उत्थान तथा धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने अभिप्रायका साथ सुखी र समुन्नत राष्ट्र निर्माणमा टेवा पुर्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोता साथी, कार्यक्रमको आजको अंकमा हामी परिवारमा एकल इसाई रहनुभएका चेलीको तितो मिठो अनुभव सहितको गवाही प्रस्तुत गर्न गइरहेका छौं। विक्रम सम्बत 2053 सालमा जन्मनुभएका उपासना तमाङज्यू हाल चर्च मार्फत विभिन्न क्षेत्रमा सेवकाई गर्दै हुनुहुन्छ। उहाँ गर्भ अवस्थामा रहँदा नै बुबाले छाडेर सौतेनी आमासँग जानु भएको थियो। एउटा बुबा नभएको बालकलाई बाइबलमा युहन्नाको पुस्तक 14 अध्यायको 18 पदमा उल्लेख गरिएको म तिमीहरूलाई टुहुरो छाड्ने छैन भन्ने प्रतिज्ञाले प्रभावित पारेको थियो। इसाईहरू डलरमा बिकेर आफ्नो स्वधर्म त्याग गर्छन् भन्ने तपाईंलाई लाग्छ भने आजको कार्यक्रम तपाईंकै लागि हो, किनकि परिवारसँग ढाँटेर लुकी लुकी मण्डली जाने एक चेलीको यो कथा साँच्चै ईश्वरीय आश्चर्यकर्मद्वारा सजिएको छ। श्रोता साथी, यो एक ईश्वर प्रेमी व्यक्तिको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्य कार्यहरूको संगालो सहितको सत्य गवाही हो। येशुख्रिष्टसँग सन् 2009 देखिको यात्रामा परमेश्वरले गर्नुभएको आश्चर्य कर्मलाई तमाङज्यू आफैले जीवनमा भोगेर थाहा गर्नुभयो। ख्रिष्टलाई पछ्याउनु, फरक धर्म अप्नाउनु भन्दा पनि सत्यतालाई चिनेर त्यससँग सम्बन्ध गाँच्नु हो भन्ने उहाँको बुझाइ छ। अत एक साधारण मानिसलाई परमेश्वरले असाधारण रूपमा प्रयोग गरेर हजारौं मानिसहरूमाझ कसरी सेवा गर्न सकिन्छ भन्ने विषयवस्तुमा गरिएको कुराकानी पक्कै पनि तपाईंको लागि आशिषित हुनेछ भन्ने मेरो विश्वास छ।
साथमा जीवनको रहस्यलाई बुझ्दै गर्दाको रोमाञ्चक घटनाहरू मननयोग्य विषयवस्तुहरू रहने नै छन्। कार्यक्रमको यो अंश हामीले मेरो जीवन गवाही नामक युट्यूब च्यानलबाट उद्धृत गरेका हौं। झट्ट सुन्दा अपत्यारिलो र अवास्तविक लाग्ने यस गवाहीद्वारा ईश्वरीय कार्यशैली र व्यवस्थित जीवनयात्रा कसरी सम्भव हुन्छ भन्ने बारेमा बुझ्न चाहनुहुन्छ भने अबको करिब 45 मिनट हामी सँगसँगै यात्रा गर्नुहोला। तर कार्यक्रमको प्रारम्भमा यो एउटा इसाई भजन राख्ने अनुमति चाहन्छु।

0: ईसाई संस्थाको मिठो आवाजमा गाइएको यो भजन सँगै आउनु श्रोता अब हामी कार्यक्रमको अर्को प्रस्तुतिको बारेमा छलफल गरौं। अब प्रसारण गर्न लागिएको आजको वचन नामक प्रस्तुति आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट उद्धृत गरिएको हो। आजको वचन नामक पुस्तिका नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका हो। आउनु श्रोता अबको प्रस्तुतिमा हामी पनि यो सन्देश सुनौ र मनन गरौं।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: तपाईलाई असल कामहरू गर्न बोलाइएको छ। जयमसी आजको बाइबल खण्ड कलसीको पुस्तक एक अध्यायको दश पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। धेरै मानिसहरूलाई थाहा छ कि हेलेन केलरले बाल्यकालमा ज्वरो आएर सुन्ने बोल्ने र दृष्टिविहीन हुन पुगेको कठिन शारीरिक चुनौतीलाई कसरी पार गरिन् र अन्तत तिनले ब्रेल लिपि सिकेर कसरी कुराकानी गर्न सिकिन्। तिनको जीवनले लाखौं मानिसहरूलाई प्रेरित गर्यो। तिनका उत्कृष्ट प्रशंसकहरूमध्ये एक लेखक मार्क ट्वेन थिए। बाल्यकालदेखि नै तिनलाई व्हाइट हाउसमा हरेक राष्ट्रपतिलाई भेट्न आमन्त्रित गरिन्थ्यो। तथापि धेरै मानिसहरूलाई थाहा छैन कि हेलेनले वयस्क व्यक्तिको रूपमा कति कड़ा परिश्रम गरिन्। रेडक्लिफ कलेजबाट उत्कृष्टता साथ स्नातक गरेपछि तिनले 88 वर्षको उमेरमा आफ्नो मृत्यु नहुन्जेल अरूहरूलाई मदत गर्न काम गरिन्। तिनले धेरै लेखहरू लेखिन्। तिनले दृष्टिविहीनहरूका लागि अमेरिकी संस्थामा प्रवचनहरू दिइन् र तिनीहरूका लागि लाखौं डलर जुटाइन्। तिनको 80 जन्मदिनमा तिनलाई दृष्टिविहीनहरूलाई उत्कृष्ट मदत गर्नेहरूका लागि भनी स्थापना गरेको हेलेन केलर अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरियो। बाइबलमा पाउलले कलसीका क्रिश्चियनहरूका लागि यसरी प्रार्थना गरे, ताकि तिमीहरू उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउन सक। यो कुरा तपाईँले कलसीको पुस्तक एक अध्यायको दश पदमा हेर्न सक्नुहुन्छ। अनि उनले तिनीहरूलाई यसो गर्न सक्ने दुईवटा तरिका दिए, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जानु, विश्वास र काम, आत्मिकता र सेवा, प्रभुको सेवा गर्नु र अरूका लागि आवश्यकताहरू पूरा गर्नु। हेलेन केलरको जीवन त्यस्तै थियो। तपाईँले भन्नुहोला, तर मेरो लक्ष्य मानिसहरूलाई भन्दा प्रभुलाई खुशी पार्नु हो। तपाईँले यसरी त्यसो गर्नुपर्छ, मानिसहरूका निम्ति होइन तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर्दै। यो कुरा तपाईँले एफिसीको पुस्तक 6 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। भजन लेखक चार्ल्स मेक्सले लेखे चाहिँ, अरूका लागि हो प्रभु, अरूका लागि सोच्न सकौं, अरूका लागि जिउन मलाई मदत गर्नुहोस् ताकि म तपाईँ जस्तै जिउन सकौं। यसकारण परमेश्वरले तपाईँलाई दिनुभएको सेवा असल भएकाले त्यसमा फलवन्त बन्दै जानुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।

यो थियो आजको सन्देश। अब भने कार्यक्रमको मुख्य भागतर्फ जान चाहन्छौ। मैले अगाडि नै भने अनुरूप आजको श्रृंखलामा हामी उपासना तमाङज्यूको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्यजनक कार्यहरूको यो अपत्यारिलो तर सत्य गवाही प्रस्तुत गर्न गइरहेका छौ। विभिन्न समस्या र सतावटहरूको बावजूदमा पनि येशूलाई रोज्नु भएको उहाँको जीवन अनुभव तथा चुनौतीहरूको सम्मिश्रण सहित कार्यक्रमको यो अंश हामीले तयार पारेका छौ। यस खण्डमा प्रस्तुत गवाहीद्वारा ईसाई जीवनमा देखा पर्ने अनेकौं किसिमका समस्या तथा यो यात्रामा देखिएको थकानलाई मेटाउनको लागि गरिएको संघर्षको बारेमा जान्न सक्नुहुनेछ। त आउनुहोस् श्रोता, कार्यक्रमको यो खण्डलाई अब हामी निरन्तरता दिउँ।

हुन्छ सबैजनालाई म उपासना तामाङको तर्फबाट जयमसी मेरो नाम तपाईँहरूले सुनिसक्नु भएको छ उपासना तामाङ मेरो जन्म चाहिँ 2053 सालमा भयो र मेरो परिवारमा मेरो आमा हुनुहुन्छ र मेरो दिदी हुनुहुन्छ र म स्वयं छु हामी तिनजनाको सानो परिवार छ र मेरो बाबा चाहिँ हुनुहुन्न कारणवश र मैले सुनेअनुसार मेरो मभन्दा अगाडिको मेरो दाइको पनि जन्म भएको थियो तर जन्मेको एक हप्तामै केही कारणवश नै उहाँको मृत्यु भयो तर कारण चाहिँ थाहा हुन सकेन र मैले चाहिँ आफ्नो जन्ममा जब मेरो जन्म भएको थियो सायद हामी 200-300 एउटा सानो रुममा बस्थ्यौँ त्यहाँ हामीलाई सुत्ने एउटा सानो खाट थियो र पकाउन तुलाउनको लागि एउटा स्टोभ थियो जसमा हामी दम दिएर खाना पकाउँछ होइन र आमा चाहिँ दिनभरि बदाम भुट्ने काम गर्नुहुन्थ्यो त्यति बेलाको काम र मेरो जीवन गवाई चाहिँ मेरो आमासँग जुडेको हुनाले म उहाँलाई उहाँको बारेमा चर्चा नगरिकन जीवन गवाई भन्न सक्दिनँ अपुरो नै हुन्छ र मेरो आमाले पढले गर्नुभएको छैन होइन अनपढ नै हुनुहुन्छ र पनि उहाँले आफ्नो लाइफमा धेरै दुःखहरू सहँदै अगाडि बढ्नुभयो अनि एउटा श्रीमान बिनाको

बस्नुहुन्छ, त्यसरी नै जीवन बिताउने भनेर आफूसँगै राख्नु भएको थियो अरे। अनि यसरी चाहिँ एउटा सानो नर्मल फ्यामिलीबाट हुँदै म बढ्न थालेँ, हुर्किन थालेँ होइन, जहाँ चाहिँ मैले आफ्नै आमालाई मात्र देख्थेँ। अनि महिनाको छ महिनाको एकचोटि मेरो दिदीलाई देख्ने मौका पाउँथे, र हामीहरूको परिवारमा चाहिँ पुरुष मान्छे हुनु नथियो, कारण मैले कहिले पनि पुरुषको सम्बन्ध चाहिँ परिवारमा कस्तो हुन्छ भन्ने कुरा मलाई ज्ञान थिएन। म बिस्तारै हुर्कदै बढ्दै गएँ, मेरो आमा त्यहाँ काम गर्दै हुनुहुन्थ्यो, पछि बिस्तारै गलैचा कारखानामा पुरानै काममा फेरि पनि फर्किनुभयो, उहाँले काम गर्न थाल्नुभयो। अनि मेरो दिदीको पढाइ सकियो, अनि आमाले चाहिँ मलाई नपढाउने आफूसँगै राख्ने भएछ भने पछि गलैचा सिकाउने अनि त्यही कामहरूमा लगाउने उहाँले सोच गर्नुभएको थियो, किनकि दुईजना छोरीलाई पिता बिना नै हुर्काउन सक्ने उहाँमा त्यो सामर्थ्य थिएन आर्थिक रूपले होइन। त्यस कारणले गर्दाखेरि चाहिँ दिदीको शिक्षा एसएलसी सकेर उहाँ घरमा आउनुभयो, उहाँको जुन पढिरहनु भएको स्कुल अथवा त्यो होस्टेल थियो त्यो चाहिँ बन्द भयो। अनि दिदी आउनुभएपछि उहाँ केही समय हामीसँग नै बस्नुभयो, अनि केही जबहरू गर्न थाल्नुभयो। अनि म धन्यवाद दिन चाहन्छु मेरो दिदीलाई यस लाइभ प्रोग्रामको तर्फबाट पनि, कि उहाँले चाहिँ मलाई होइन पढाउनु पर्छ, कसैलाई पनि शिक्षाबाट वञ्चित गराउनु हुँदैन भन्ने चाहिँ उहाँले आमालाई त्यो भन्नुभयो, जसको कारणले गर्दाखेरि मलाई एउटा गभर्मेन्ट स्कुलमा पढ्ने मौका पाएँ होइन। मलाई दिदीले लगेर एडमिसन गरिदिनु भयो सरकारी स्कुलमा, र मैले त्यहाँ पढ्न पाएँ, र बिस्तारै बिस्तारै म त्यहाँ पढ्दै पढ्दै अगाडि बढ्न थालेँ। र मैले राम्रो पढाइको कारणले गर्दाखेरि स्कलरसिपमा फीहरू तिर्न नपर्ने गरिकन नै पढ्न थालेँ। मलाई घरमा पनि दिदीले धेरै नै ट्रेनहरू गर्नुभएको कारण पढाइहरूमा राम्रो हुन थालेको कारण प्रथम प्रथम स्थानमा आइरहन्थे, जसले गर्दाखेरि चाहिँ मलाई फ्री स्कलरसिप पाएँ। म 10 कक्षासम्म नै त्यति बेलाको एसएलसीसम्म नै फ्रीमा पढ्न सक्ने थिएँ, जस मलाई नम्बर चाहिँ आफ्नो तलमाथि गर्नु हुँदैन थियो, म चाहिँ फर्स्ट पोजिसनमा नै हुनुपर्थे, जसले गर्दा म हरेक टाइम पढाइमा मात्र नै हुन्थेँ, र मेरो दिदीले नै पढाइमा मात्र नै फोकस गर्न लाउनुहुन्थ्यो। र अलि मेरो साथीहरूले भन्नुहुन्थ्यो कि तिम्रो दिदी त हिटलर जस्तै हुनुहुन्छ, यस त्यस्तै नै हुनुहुन्थ्यो। मेरो परिवारको माहौल अलि स्ट्रिक्ट नै थियो, त्यहाँनिर मलाई सम्हाल्ने मेरो दिदी हुनुहुन्थ्यो, मेरो आमा बिहानै म बिउजिनुभन्दा अगाडि नै काममा गलैचा बुन्न जानुहुन्थ्यो, र राति म सुतिसकेपछि 9-10 बजे आउनुहुन्थ्यो, यसकारण म आमासँग त्यति कनेक्टेड थिइनँ त्यति बेला चाहिँ। अनि केही समयपछि मेरो आफ्नै दिदीको बिहे भयो, उहाँले विवाह गर्नुभयो, हामीले भक्तपुरको टोलकै नेवारी जातिसँग विवाह गर्नुभयो इन्टरकास्टमा होइन। अनि उहाँको परिवारको आफ्नै प्रब्लम थियो, अनि र मेरो परिवारको आफ्नै प्रब्लम चाहिँ त्यति बेला सुरु भएको थियो। हाम्रो कमाउने हातमा दुईवटा हातमा एउटा हात घटेको थियो होइन, अनि एकजना चाहिँ आमा मात्र हुनुहुन्थ्यो अब कमाउने, र मैले अब चाहिँ आमासँगको त्यो सम्बन्धलाई महसुस गर्न थालेँ कि आमा चाहिँ हामीहरूको लाइफमा कतिको इम्पोर्टेन्ट हुनुहुन्छ। अनि मैले बिस्तारै बिस्तारै आमालाई इन्डाइरेक्टली क्वेसनहरू गरेँ, डाइरेक्टली आफ्नो बारेमा सेयर गर्ने अनि भन्ने अनि क्वेसन गर्ने आर्ट ममा थिएन। अनि मैले आमालाई यी कुराहरू सोधेँ कि हामीहरूको परिवारमा चाहिँ बुवा किन हुनुहुन्न, दाई किन चाहिँ हुनुहुन्न भनेर मैले सोधेँ। अनि आमाले भन्नुभयो कि मेरो बुवा चाहिँ एउटा अर्को दोस्रो स्त्रीको लागि भनेर हाम्रो परिवारलाई त्यागेर जानुभयो। त्यति बेला जुन बेला उहाँ जानुभएको थियो त्यति बेला चाहिँ म आमाको गर्भमा थिएँ, भर्खरै उहाँ प्रेग्नेन्ट हुनुभएको थियो अरे मद्वारा, अनि म चाहिँ उहाँको पेटमा हुने बेला नै उहाँले चाहिँ हामीलाई छोडेर जानुभएको थियो अरे। अनि मलाई एकदमै त्यहाँबाट चाहिँ पुरुष जातिप्रति नै घृणा जागेर आयो, मलाई चाहिँ पुरुष भन्ने बित्तिकै शैतान राक्षस जस्तै लाग्थ्यो, कि उनीहरूले चाहिँ एउटा केटी भएर सन्तुष्ट रहन नसक्ने, अरू महिलातिर लाग्ने, अनि एउटा स्त्रीलाई चाहिँ नराम्रो तरिकाले टच गर्ने, हरासमेन्ट गर्ने, अनि रेप केसहरू जस्तो केस गर्ने। अनि म धेरै ठाउँमा सुन्थेँ कि बिहेपछि कतिजनाले जलाएर मारिदिने होइन, दाइजो लिएर आएन भनेर, अनि छोरी पायो भनेर धेरै नै कुटपिट गर्ने, हेपाई गर्ने। अनि मेरो नजरमा चाहिँ पुरुष जातिहरू

एकदमै घृणित भएका थिए, म पुरुष जातिहरूलाई घृणा गर्थे, यतिसम्म कि म उनीहरूको अनुहारलाई फेस टु फेस हेर्दाखेरि पनि मनदेखि उनीहरूलाई गाली दिइरहेकी हुन्थे कि किन चाहिँ ईश्वरले तिमी जस्तो मान्छेलाई बनायो भनेर। अनि नलेजको अभावमा यसरी नै म बिस्तारै बिस्तारै ज्ञानहरूलाई संकलन गर्दै पढ्दै अगाडि बढ्न थालेँ। र बिस्तारै मेरो आमा चाहिँ जो कमाउने एकमात्र माध्यम हुनुहुन्थ्यो, उहाँ चाहिँ थला पढ्दै जानुभयो, बिरामी पढ्दै जानुभयो, र बिरामी के को कारण हो त्यो पनि थाहा हुन सकेन। अनि मलाई मेरो पढाइको चिन्ता थियो, मेरो घरको चिन्ता, मेरो आमाको चिन्ता, र सँगसँगै म चाहिँ हेलुजिनेसन गर्न थालिसकेको थिएँ कि म मरेको मान्छेहरूलाई देख्थेँ आफ्नो ढोका बाहिर उभिरहेको, होइन, जुन घरमा बसेको छु त्यो घरमा बसेको मान्छेहरू चाहिँ कसरी मरे, अनि त्यो मरेको मानिसहरूलाई चाहिँ म देख्थेँ, प्रत्यक्ष देख्थेँ, अनि मेरो धड्कन चाहिँ नर्मली जसरी धड्किनु पर्ने हो त्योभन्दा एकदमै धेरै धड्किन्थ्यो, अनि कहिलेकाहीँ चाहिँ यति कम धड्किन्थ्यो कि म बिहोस हुन जान्थेँ, अनि बिहोस भएपछि मलाई केही पनि होस हवास रहँदैन थियो। र धेरैचोटि हामी डक्टर

मलाई दुःख गरेर हुर्काउने अनि मेरो लागि आमा पनि बाबा पनि बनेर मेरो सहारा बनाउने मेरो आमा चाहिँ अन्तिम क्षणमा हुनुहुन्थ्यो अनि त्यो अन्तिम क्षणमा हुनुहुन्थ्यो उहाँलाई यति धेरै दुखाइ थियो एक महिनासम्म उहाँले दुखाइ सहनु भएपछि उहाँले मलाई एक दिन आफूसँग बोलाएर भन्नुभयो कि आइज मसँग आएर बस म तसँग एउटा कुरा गर्नु छ अनि उहाँ सोचिरहनु भएको ठाउँमा म गएर उहाँको कुरा सुने मेरो लागि उहाँ नै सबै कुरा हुनुहुन्थ्यो जे भने पनि साथी भने पनि आमा भने नि बाबा भने पनि दाजु भने पनि मलाई सुरक्षा दिने मलाई हुर्काउने मलाई खुवाउने मेरो सबै उहाँ नै हुनुहुन्थ्यो एकतर्फबाट मेरो लागि उहाँ मेरो परमेश्वर नै हुनुहुन्थ्यो अनि आमाले रुँदै भन्नुभयो कि अब सायद यो मेरो अन्तिम क्षण हो अब चाहिँ सायद म मर्छु होला यत्रो गर्दाखेरि पनि निको हुँदैन अनि मलाई अब त अचेल सास फेर्न नै गाह्रो हुन थालिसकेको छ सायद अब म मर्छु होला तँ गएर दिदीकोमा बस अनि दिदी अलि कडा स्वभावको हुनुहुन्छ जे भने पनि सह अनि आफ्नो पढाइलाई कन्टिन्यू गर्नु आमा मर्यो भनेर कहिले पनि एक्लो महसुस नगर्नु नरुनु भनेर भन्नुभयो त्यो समय मेरो लागि एकदमै कठिन आफ्नो लाइफ पनि सबैभन्दा कठिन समय थियो कि म उहाँलाई गुमाउँदै थिएँ अनि म दिनरात मन्दिरहरूमा जान्थेँ मैले कति कोसिसहरू गर्दाखेरि पनि उहाँ निको हुनु भएन उहाँलाई म दिन प्रतिदिन मृत्युको मुखमा गइरहेको देखिरहेकी थिएँ अनि जसले गर्दा मेरो मनलाई चाहिँ भित्रदेखि चिया चिया पारिरहेको थियो यस्तो लाग्दै थियो कि आमा रहनु भएन भने म नै रहदिनँ म नै सुसाइड गर्छु भनेर अनि यसले गर्दा मेरो पढाइमा बिस्तारै असर पर्दै गयो अनि म स्कुलहरूमा हाफ छुट्टी लिएर घरमा आउँथेँ आमालाई हेर्नको लागि टिचरहरू पनि चिन्तित हुनुहुन्थ्यो कि प्रमिलाले चाहिँ अब पढाइमा बिगार्दै थिए उसको पर्सेन्टेजहरू घट्दैछ बिस्तारै भनेर अनि मैले कता कता सुनेकी थिएँ चर्चमा लग्यो भने चाहिँ अनि त्यहाँनिर प्रार्थना गर्यो भने चाहिँ बिरामीहरू निको हुन्छ अरे भनेर सुनेकी थिएँ अनि मेरो क्लासमा चाहिँ दुई तिनजना विश्वासी साथीहरू हुनुहुन्थ्यो होइन अनि मैले एकजनालाई चाहिँ रिक्वेस्ट गरेँ तिमी त चर्च जान्छौ है मलाई नि चर्च लैजाऊ न प्लिज भने अनि उसले हुन्छ हुन्छ भनेर मसँग हुन्छ त भने तर उसले जब लाने दिन आयो तब केही बहानावश अथवा कारणवश लान सकेन अनि मैले फेरि अर्को साथीलाई भने मलाई चाहिँ चर्च लगिदेऊ म त्यहाँ गएर प्रार्थना गर्न चाहन्छु एकचोटि हेर्न चाहन्छु अनि उसले चाहिँ धेरै टाढो छ हाम्रो चर्च म लान सक्दिनँ भन्यो अनि मलाई चाहिँ म त्यति बेला मनमा एकदमै निराश थिएँ म मलाई जुनै कुनै कारण थिएन मलाई मेरो विगतको पास्टहरू आफूसँग भएको कुराहरू त्यति घिनलाग्दो त्यति नराम्रो थियो भनेर महसुस पनि गर्दै थिएँ आमालाई गुमाउने एउटा त्यो एकदमै ठुलो डर थियो होइन अनि म निराश भएँ कि मलाई दुईटैजना साथीहरूले चर्च लगेन कस्तो चाहिँ होला त मान्छेहरू चर्च जानु मन गर्दा पनि नलाने भनेर सोच्दै थिएँ अनि केही दिन बित्यो अनि अर्को मसँगै अर्को साथी थियो उसले चाहिँ थ्याङ्क्स टु हर होइन उसले चाहिँ भने कि मैले चाहिँ चर्च देखेको छु ओइ मैले चर्च देखेको छु म गएको पनि छु म लगिदिन्छु तँलाई जाने हो भनेर उसले चाहिँ मलाई सोध्यो अनि त्यो सोधेपछि मलाई अरू के चाहिन्थ्यो र मैले ओके हुन्छ नि जाने जाने भने अनि हामी अर्को शनिबार त्यही म साथीकोमा जान्छु मम्मी पढ्नलाई भनेर गएँ अनि उसले चाहिँ मलाई चर्चमा लगिदियो अनि चर्चमा त्यहाँ धेरै मानिसहरू रुँदै कराउँदै अनौठो अनौठो तरिकाले प्रार्थनाहरू गर्दै थिए होइन अनि त्यहाँ भजनहरू गीतहरू गाएर मानिसहरू ताली बजाउँदै नाच्दै थिएँ मलाई मेरै आमाको लागि मात्र म चर्चमा थिएँ अनि मैले पनि त्यहाँनिर प्रार्थना गरेँ आँखा चिम्लिएँ अनि मैले भने कि प्रभु तपाईँ जोसुकै होस् तपाईँ यदि साँचो ईश्वर हुनुहुन्छ भने मेरो मर्न लागेको आमालाई चाहिँ जीवन दिनुहोस् यदि उहाँ बाँच्नुभयो भने चाहिँ म निरन्तर तिनवटा हप्ता चाहिँ चर्चमा आउँछु भनेर मैले भने अनि म रुँदै त्यहाँनिर

गरिरहेको थियो, मलाई प्रार्थना गर्ने सही तरिका थाहा थिएन। तर एउटा सानो बच्चाले जसरी रुँदै आफ्नो आमाहरूलाई बुवाहरूलाई जसरी कुरा गर्छ, मलाई त्यो दिलाइदिनुहोस् भनेर बिन्ती गर्छ, म त्यसरी नै रुँदै माग्दै थिएँ ईश्वरसँग। अनि अर्को हप्ता पनि फेरि म चर्च गएँ अनि मलाई अनौठो लाग्थ्यो त्यहाँको दाई दिदीहरूले मलाई एकदमै मिठो राम्रो तरिकाले बोल्न आउनुहुन्थ्यो। अनि दिदीहरूले चाहिँ एकदमै आफ्नै बहिनीहरू जस्तै गरेर मलाई नामहरू सोध्नुहुन्थ्यो, के गर्छौ, कतिमा पढ्छौ भनेर सोध्नुहुन्थ्यो। अनि जब चर्चमा पनि दाईहरू अथवा पुरुषहरू चाहिँ मेरो नजिक आएर मलाई के सोध्न थाल्नुहुन्थ्यो भने म चाहिँ डराएर पछि हट्थेँ, होइन, दिदीहरूको नजिक जान्थेँ, बोल्दा नै बोल्दिन थिएँ राम्ररी। अनि एक दिन त्यही मण्डलीको पास्टर बुवाले चाहिँ त्यो कुराहरू सबै नोटिस गर्नुभएको रहेछ, होइन, अनि उहाँले चाहिँ मलाई एउटा रुममा लानुभयो अनि त्यहाँनिर अरू दिदीहरूलाई पनि लानुभएको थियो, त्यसकारणले म गएँ, होइन। अनि उहाँले चाहिँ मलाई मेरो नामहरू सोध्नुभयो, मेरो परिवारको बारेमा सोध्नुभयो, म अन्कनाउँदै अन्कनाउँदै आफ्नो बारेमा केही सानो थोरै थोरै कुराहरू भने, अनि उहाँले यति नरम पाराले, यति आफ्नै पाराले मलाई भुल्नुभयो कि म अचम्म परे, यो मान्छेले नाटक गर्दैछ कि साँच्चै नै मसँग राम्ररी कुरा गर्दैछ, होइन, केटा मान्छेहरूले पनि यति राम्ररी बोल्छ र, जसरी मेरो मनमा क्वेसनहरू थियो त्यति बेला। अनि उहाँले मलाई बिस्तारै सुनाउन थाल्नुभयो कि संसारमा मानिसहरूलाई धेरै दुःखहरू हुन्छ, होइन, तर पनि परमेश्वरले कहिले पनि आफ्नो जनहरूलाई एक्लै छोड्नुहुन्न। अनि मानिसहरू चाहिँ मूर्तिहरूलाई पुज्छन्, ढुङ्गा माटोहरूलाई, वन जंगललाई पुज्छन्, तर यी सबै कुरा चाहिँ मानिसको आफ्नो प्रयोगको निम्ति भनेर चाहिँ परमेश्वरले बनाउनु भएको हो। तर मानिसहरूले आज तिनै कुरालाई पुजेर चाहिँ परमेश्वरलाई चाहिँ पुज्न बिर्सिरहेका छन्, साँचो परमेश्वरलाई चाहिँ खोज्न बिर्सिरहेका छन्। जब दुःख पर्छ तब मात्र उनीहरू ढुङ्गा मूर्तिहरूलाई पुज्ने, बलिहरू चढाउने गर्छन्, तर अब चाहिँ बलिहरू गर्नु पर्दैन, किनकि ती सबै बलिको सट्टा एकजना व्यक्ति मरिसक्नु भएको छ र रगत बगाइसक्नु भएको छ। आज उहाँ चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ अनि उहाँमा विश्वास गर्यो भने चाहिँ आज सबै प्रकारको हामीहरूको जीवनमा भएको पापहरू हामी क्षमा पाउन सक्छौँ, निराशामा चाहिँ हामीले आशा पाउन सक्छौँ, अनि विभिन्न रोगी बिरामीहरूले चङ्गाइ पाउन सक्छन् भनेर पास्टर बुवाले चाहिँ त्यसरी भन्दै हुनुहुन्थ्यो। अनि म अझै पनि क्वेसनमा थिएँ कि केटा मान्छेहरू यसरी बोल्छन् भनेर, अनि अझै पनि कता कता दिमाग थियो न केही स्वार्थ पो छ कि यी मानिसहरूमा। अनि मलाई एउटा सानो बुक दिनुभयो, त्यो बुकको नाम चाहिँ नयाँ करार थियो। अनि त्यो बुक पाएपछि मैले घरमै पढ्न थालेँ, त्यो पुरै बुकलाई चाहिँ मैले एक दुई दिनमा नै पढिसिद्धाएँ, जहाँ चाहिँ मैले विभिन्न रोगी बिरामीहरूले चाहिँ येशु ख्रिस्टमा जस्ट विश्वास मात्र गरेको कारणले निको भएको देखेँ। अनि म चाहिँ घरमा जान्थेँ अनि आमा सुतिरहनु भएको देख्ने बेलामा आमालाई सानो मनमा नै हात राखेर, उहाँको टाउकोमा हात राखेर प्रार्थना गर्थेँ कि मेरो आमालाई निको पारिदिनु भएको होस् भनेर। अनि बिस्तारै आमाको शरीर चङ्गाई हुँदै आयो, निको हुँदै आयो, अनि म अचम्म थिएँ कसरी चाहिँ निको भयो, तर पनि खुसी थिएँ कि मेरो एउटै जीवन आधार चाहिँ अब बलियो हुँदैछ, उहाँ चाहिँ निको हुँदै हुनुहुन्छ भनेर मलाई खुसी लाग्दै थियो। अनि दुई दिन भयो थियो, मैले जसरी प्रमिस गरेको थिएँ कि म चाहिँ तीन हप्तासम्म चर्च आउनेछु आमा निको भयो भनेर, अनि आमा बिस्तारै निको हुँदै हुनुहुन्थ्यो। अनि म फेरि अर्को हप्ता चर्चमा आएँ, त्यो दिन मैले आफ्नो बारेमा, आफूसँग भएको त्यो पास्टको बारेमा चाहिँ एउटा सानो लेटर लेखेर पास्टर बुवालाई दिएँ। मैले त्यसमा मेन्सन गरेकी थिएँ कि यो चाहिँ मेरो साथीको जीवनमा घटेको घटना हो, ऊ पनि चर्च आउन चाहन्छ, अब ऊ पनि विश्वास गर्न चाहन्छ के यस्तो घटना भएको केटीले चाहिँ येशु ख्रिस्टलाई विश्वास गर्न सक्छ, ऊ पनि चर्च आउन हुन्छ कि हुँदैन भनेर मैले चाहिँ त्यसमा क्वेसन गरेकी थिएँ। अनि पास्टर बुवाले पढ्नु भएछ अनि उहाँले
संगति भयो त्यो दिनमा भजन कोरसहरू गायौं सबै कुरा भयो अनि उहाँले अन्तिममा भन्नुभयो कि नानी तिमीले अर्को हप्ता चाहिँ जसरी भए पनि चर्च आउनुपर्छ अनि मलाई उहाँले चाहिँ नयाँ करारको पुस्तकमा जहाँ एउटा गलत काम गर्ने स्त्रीको घटना घटेको थियो जहाँ सबै मानिसहरूले चाहिँ उसलाई सजाय दिनुपर्छ भनेर भन्यो तर ढुङ्गाले हानेर मारौं भनेर भनेका थिए तर यसले भन्नुभएको थियो कि ए स्त्री तिम्रो पाप क्षमा भएको छ अब यसलाई चाहिँ ढुङ्गाले हान्दिन भनेर यसले भन्नुभएको त्यो घटनाको विषयमा उहाँले मलाई पढ्न दिनुभयो मैले घरमा गएर धेरैचोटि पढेँ र मलाई त्यो स्त्रीलाई कहीँ न कहीँ म आफूसँग दाँजेर हेरिरहेको थिएँ कि म पनि सायद त्यसरी नै घृणित छु जान अन्जानमा म पनि अपवित्र भएकी छु होइन मसँग जे थियो मेरो इज्जत त्यो सबै खुसिएको छ लुटिएको छ अनि सायद म अब नराम्री छु गलत छु तर त्यो पढेपछि मलाई महसुस भयो कि म जस्तो सुकै भए पनि यसो त्यसलाई विश्वास गर्न सक्दो रहेछु म जतिसुकै पापी भए पनि अथवा म जतिसुकै घृणित भए पनि समाजको अगाडि तुच्छ भए पनि यसो त्यसलाई चाहिँ फरक पर्दैन रहेछ उहाँले चाहिँ हामीलाई आफ्नै छोराछोरी जसरी एक्सेप्ट गर्नुहुँदो रहेछ अनि त्यो कुरा बुझेपछि मैले 2009 यीशु ख्रीष्टलाई ग्रहण गरेँ म त्यो दिनसम्म अझै पनि लगातार आमासँग ढाटेर नै चर्च गइरहेको थिएँ म साथीकोमा पढ्न गइरहेको छु भनेर म घरबाट निस्किन्थेँ र साथीकोमा पुगेर म बाइबलहरू बोकेर फेरि पनि चर्चमा जान्थेँ यसरी लुकी लुकी म चर्चमा गइरहेको थिएँ र आमालाई थाहा थिएन यस विषयमा र मेरो दिदीलाई त झनै थाहा थिएन अनि त्यसपछि जुन बाइबलको पद मैले पढेँ अनि म चर्चमा गएँ अनि म अझै पनि अलिकति परमेश्वरमा क्वेसन नै थिएँ कि ओके म विश्वास गरौँ कि नगरौँ किनकि सुन्दै आएको थिएँ क्रिस्चियनहरू कोही विश्वासी भयो भने त पानी काट्छन् उनीहरूले छोएको खाँदैनन् गाउँघरमा परिवारहरूमा आफन्तमा र एक मैले मैले सोचेँ कि हामी अहिले चाहिँ कौन छ आफ्नो आफन्तसँग रिलेटेड छौँ र होइन सम्बन्धित छौँ र हामी गरिब भएको कारणले एउटा परिवारमा श्रीमान अथवा बुवा नभएको कारणले हाम्रो आफन्तमा हामी अलरेडी नै डाइक्रिनिन छौँ तिरस्कार गरिएका छौँ भने किन चाहिँ विश्वास नगर्नु जसले हामीलाई माया गर्नुहुन्छ प्रेम गर्नुहुन्छ उहाँलाई चाहिँ किन विश्वास नगर्नु उहाँ त झन् साँचो परमेश्वर हुनुहुँदो रहेछ भनेर मैले थाहा पाएँ अनि त्यही दिनमा हामी वचन पढ्दै थियौँ र वचनमा हामीले मैले सुने कि युहन्ना 14:18 जहाँ यीशुले भन्दै हुनुहुन्थ्यो कि परमेश्वरले म तिमीहरूलाई चाहिँ टुहर छोड्ने छैन म तिमीहरूकोमा आउनेछु अनि एउटा छुट्टै प्रकारको खुसी मलाई लाग्यो अनि यस्तो लाग्दै थियो कि म चाहिँ टुहुरो छैन म अनाथ छैन मलाई माया गर्ने चाहिँ अब परमेश्वर हुनुहुँदो रहेछ अनि मैले त्यही दिन वचन सकेपछि जब धेरै मानिसहरूले ग्रहण गर्ने गर्नको लागि हातहरू उठाउनु भयो अनि त्यहाँ सोध्दै हुनुहुन्थ्यो अगाडि कोही विश्वास गर्न चाहनुहुन्छ आफ्नो यसो इच्छाले भने अगाडि आउनुहोस् हात उठाउनुहोस् भनेर अनि म अलरेडी नै विश्वास गर्ने प्लानिङमा त थिएँ नै अनि त्यो दिन म पनि सामेल भएँ मैले पनि हात उठाएँ अनि ग्रहण गरेँ यीशु ख्रीष्टलाई त्यो दिन मैले एउटा नयाँ आशा अनि खुसी पाएको दिन थियो म त्यो दिन एउटा अनाथबाट एउटा परमेश्वरको छोरी बन्न गइरहेकी थिएँ र एउटा तुच्छ केटीबाट एउटा सबै कुरा भुलाएर क्षमा गरेर एउटा शुद्ध पारेकी स्त्री हुन गइरहेकी थिएँ अनि त्यो दिन मैले ग्रहण गरेँ अझै पनि मैले आमालाई भन्न सकेकी थिएन र केही एक महिना जति भएपछि हामी सबैजना बक्तिसमा लिने भयौँ हामीले क्लासहरू लिँदै थियौँ म स्कुल टाइमबाट हाफ छुट्टी लिइकन त्यो बक्तिसमा क्लासहरूमा जान्थेँ ताकि बक्तिसमा चाहिँ किन लिनुपर्छ भन्ने कुराहरू म बुझ्न सकौँ भनेर अनि जब मैले बक्तिसमा लिएँ जुन दिन चाहिँ मैले जो समाजमा जुन ग्रुपमा चाहिँ मैले ग्रहण गरेकी थिएँ हामी सबैजनाले जुन दिन बक्तिसमा लियौँ अनि त्यो दिन मैले अठोट गरेँ कि अब चाहिँ मैले आमालाई भन्नुपर्छ कि म चाहिँ अब चर्च जान थालेकी छु मैले चाहिँ यीशु ख्रीष्टलाई विश्वास गरेकी छु भनेर मैले भन्नुपर्छ भनेर
मैले महसुस गरेँ अनि म घरमा गएँ त्यसपछि बक्तिस्मा लिएँ र हाम्रो ड्रेस चेन्ज गऱ्यौँ अनि हामी घरमा गयौँ आफ्नो घरमा र जब म घरमा पुगेँ अनि मैले आमालाई भने कि आमा मैले एउटा कुरा भन्छु तपाईँलाई नरिसाउनु है भने अनि उहाँले चाहिँ पहिला के कुरा हो त्यो भन्न भन्नुभयो अनि मैले भने कि म चाहिँ चर्च जान थालेको केही महिना भयो अनि मैले चाहिँ ग्रहण पनि गरेँ अनि बक्तिस्मा पनि लिएँ आज बक्तिस्मा लिएर आएको तपाईँलाई चाहिँ भनेन भनेर भने अनि त्यसपछि उहाँको रियाक्सन एकदमै चेन्ज भयो सानैदेखि नै फिल्म हेर्ने केटी म है सबै फिल्मको कुराहरू त्यो एक्सनहरू त्यो अवस्थाहरूलाई चाहिँ एक्ट गरेर घरमा बस्थेँ म चाहिँ तर त्यो दिन चाहिँ मेरो लाइफ पुरै फिल्म जस्तै भइरहेको थियो अनि आमा चाहिँ एकदमै रिसाएर मलाई अब चाहिँ हुँदैन तैँले कहाँ त्यस्तो गाई खाने धर्म मानेको गाउँतिर छुँदैन आफन्तहरूले घृणा गर्छ त्यस्तो गाई खाने धर्म मान्नु हुँदैन भनेर उहाँले भन्नुभयो र मैले भने अब त मैले विश्वास गरिसकेँ म त छोड्दिनँ भने अनि आमाले एकदमै रिसाएर कराएर मलाई गालीहरू गर्नुभयो अनि भन्नुभयो लास्टमा कि अब चर्च जान छोड कि मलाई छोड अनि म यसरी नै चुप बसेँ किनकि मैले भर्खरै आफूलाई प्रेम गर्ने परमेश्वर पाएकी थिएँ म परमेश्वरलाई त बिल्कुलै छोड्न सक्दिनँ थिएँ र मेरो एकातर्फ चाहिँ मेरो आमा हुनुहुन्थ्यो जसलाई म छोड्ने बारेमा त सोच्न नै सक्दिनँ थिएँ किनकि मेरो लागि उहाँ सबै म जिउने कि एउटा विशेष कारण चाहिँ मेरो आमा हुनुहुन्थ्यो भने म दुवैलाई छोड्न सक्दिनँ थिएँ अनि मैले आमालाई भने कि म दुबईलाई छोड्दिनँ म चर्च जान पनि छोड्दिनँ म तपाईँलाई पनि छोड्दिनँ तर आमा त्यति बेला एकदमै रिसमा हुनुहुन्थ्यो अनि उहाँले चाहिँ मलाई कहिले पनि हात उठाउनुहुन्न थियो त्यो दिन उहाँले चाहिँ मलाई हात उठाउनु भयो होइन एक छापड दिनुभयो अनि म रोइरहेकी थिएँ भित्रबाट कामिरहेकी थिएँ कि अब चाहिँ के गर्ने होला यस्तो बेलामा भनेर अनि उहाँले अझै पनि भन्दै हुनुहुन्थ्यो कि कसलाई छोड्छ अन्तिमचोटि भनेर अनि मैले अझै पनि त्यही भने कि म चाहिँ तपाईँलाई नै छोड्दिनँ र चर्च जान पनि छोड्दिनँ म क्रिस्चियन भइसकेँ अब म कसैलाई नै छोड्दिनँ तपाईँहरू चाहिँ दुबईलाई छोड्दिनँ भने अनि उहाँले चाहिँ मैले लगाइरहेको मेरो लुगालाई च्यातिनु भयो सबै कि त नाङ्गै आएको थिएँ संसारमा अब नाङ्गै जा मेरो घरबाट निस्केर भनेर उहाँले चाहिँ मलाई त्यो लज्जित अवस्थामा पुर्याइदिनु भयो सबै कपडाहरू च्यातेर मेरो सबै लुगाहरू च्यातिएको थियो अनि रुमबाट उहाँले चाहिँ मलाई बाहिर निकालिदिनु अब चाहिँ निस्केर जा घरबाट अनि उहाँले ममाथि ढुक्का लगाइदिनु भयो होइन अनि त्यो मेरो लागि एकदमै दुःख लाग्दो समय थियो कि मेरो सारा जीवन नै आमा हुनुहुन्थ्यो त्यति बेलाको लागि अनि म उहाँलाई छोडेर जान सक्दिनँ थिएँ किनकि उहाँलाई मेरो खाँचो पनि थियो उहाँसँग म बाहेक अरू कोही पनि थिएन त्यति बेला अनि म उहाँलाई छोड्ने त बिल्कुलै तयार थिइनँ अनि मैले छोडिनँ मैले एकछिन ढुक्का बाहिर नै रुएर बसेँ अनि उहाँले अझै पनि ढुक्का खोलिदिनु भएन अनि मैले मनमा नै प्रण गरेँ कि म चाहिँ आमालाई छोडेर जाँदिनँ र परमेश्वरलाई नै बिल्कुलै छोड्दिनँ अनि म चाहिँ जुन मैले दुई चुल्टी बाटिरहेको थिएँ त्यति बेला अनि मैले आफ्नो कपाललाई चाहिँ फुकालेँ अनि त्यति बेला अलिक लामो कपाल थियो अनि त्यो कपालबाट चाहिँ मेरो च्यातिएको ती शरीरलाई मैले छोपेँ होइन अनि त्यो शरीरलाई छोपेपछि म चाहिँ कौसीमा गएँ अनि कौसीमा गएर रुँदै रुँदै रुँदै प्रार्थना गरेँ अनि यही भनेर प्रार्थना गरेँ कि मेरो आमाले के भन्दै हुनुहुन्छ उहाँलाई नै थाहा छैन प्रभु प्लिज म आमालाई नै छोड्दिनँ तपाईँलाई पनि छोड्दिनँ उहाँको हृदयलाई नरम बनाइदिनुहोस् भनेर मैले प्रार्थना गरेँ अनि यस्तै रातिको एक दुई बजीतिर चाहिँ सायद परमेश्वरले नै उहाँको हृदयमा काम गर्नुभयो अनि उहाँले चाहिँ टर्च लिँदै मलाई खोज्न आउनुभएछ है अनि रुममा लगेर अनि मलाई अर्को लुगा पहिरन दिनुभयो अनि मलाई चोटहरू लागेको थियो घाउहरू लागेको थियो अनि उहाँले चाहिँ मलाई औषधिहरू लगाइदिनु भयो घाउमा म रुँदै नै थिएँ अझै पनि तर मनमा चाहिँ म परमेश्वरलाई धन्यवाद दिँदै थिएँ कि उहाँले मेरो आमाको हृदयलाई चाहिँ नरम बनाइदिनु भयो भनेर अनि म यसरी चाहिँ विश्वासी हुन पुगेँ होइन विश्वासी हुँदैमा सबैजना एकैचोटि बलियो हुँदैन म पनि बलियो थिइनँ मेरो अगाडि विश्वासमा बढ्दै थिएँ भने
मेरो परिवारको समस्या अझ पनि त्यही नै थियो. आमाले बिस्तारै आँखा देख्न कम गर्न थाल्नु भएको थियो होइन. उहाँ शरीरमा पूर्ण रूपमा पहिलेको रोगबाट चङ्गाई हुनुभयो. अचम्म तरिकाले म आफै पनि निको भएकी थिएँ. जुन म मरेको व्यक्तिहरूलाई देख्थेँ अनि जुन मलाई झन्झनाहट हुन्थ्यो, म कम्पन हुन्थ्यो तर कसैले पनि देख्दिन थियो अनि म बिहोस हुन्थेँ होइन, ती सबै कुरा चाहिँ मबाट निको भइसकेको थियो. म एकदमै अचम्म लागिरहेको थियो कि मैले आफ्नो लागि त प्रे गरेकै थिइनँ, म निको हुन सकौँ भनेर त मैले कहिले पनि प्रार्थना गरेकै थिइनँ. मैले जस्ट आमाको लागि प्रार्थना गरेको थिएँ तर आमा सँगसँगै म पनि निको हुन पुगेँ. अनि आमा अचम्म मानिरहनु भएको थियो कि अहिले त मैले बुटी पनि छोरीले बुटी नै लाएको छैन, न हस्पिटलको औषधिहरू खाइरहेछ, त्यसले त केही पनि भएको थिएन, निकै भए थिएन, तर पनि अहिले चाहिँ यो निको भइरहेछ भनेर उहाँ अचम्म हुनुहुन्थ्यो. र म चाहिँ उहाँलाई बिस्तारै बिस्तारै म यस कारणले चाहिँ निको भएँ भनेर सुनाउँदै थिएँ. उहाँ जहिले पनि इन्कार गर्नुहुन्थ्यो मलाई. हरेक शनिबार चर्च जानु अगाडि परिवारमा एकदमै ठुलो झगडा हुन्थ्यो कि चर्च नजा, जानु हुँदैन यस्तो कुराहरू भनेर उहाँ निकै रिसाउनुहुन्थ्यो मिडियामा. अनि म चाहिँ झगडा भए पनि चर्चमा जाने गर्थेँ र सँगसँगै मेरो स्कुल लाइफ पनि रनिङ भइरहेको थियो, चलिरहेको थियो. अनि स्कुलमा मसँगै पढ्ने त्यस्ता धेरैजना साथीहरू चाहिँ कुलतमा फँसेका थिए. धेरैजना ड्रगहरू खान्थे, चुरोटहरू, जाड रक्सीहरू खान्थे. अनि धेरैजना केटीहरू चाहिँ लभ अफेयरहरूमा डेटिङ सेटिङ जाने गर्थे. अनि मलाई चाहिँ साथीहरूले धेरैचोटि एप्रोच गर्थे कि एकचोटि खाऊ न, एकचोटि चुरोट तान, अथवा एकचोटि हामीसँग गाजा खाऊ, एकचोटि ड्रिङ्क गर, अनि तिमीले भनेको सबै कुरा हामी मान्छौँ भन्थे. सरी. अनि म चाहिँ त्यो कुराहरू मान्दिन थिएँ. मलाई कता कता लाग्थ्यो म यो कुराहरू खान सक्दिनँ भनेर. अनि सँगसँगै नै अनि म बिस्तारै मण्डली जाँदै पनि थिएँ. अनि मैले वचनहरूबाट धेरै कुराहरू सिकेँ. अनि बिस्तारै बिस्तारै म चाहिँ ती गलत साथीहरूको सङ्गतबाट चाहिँ छुटिँदै आएँ. अनि आफ्नो पढाइमा फोकस गर्न थालेँ, पढाइ गर्न थालेँ. अनि मैले यसरी आफ्नो पढाइलाई पनि कम्प्लिट गरेँ र बिस्तारै कामहरू गर्न सुरु गरेँ. विश्वासी जीवन सबैलाई क्रिस्चियन भएपछि एकदमै इजी हुन्छ जस्तो लाग्छ होइन. धेरैले त्यही नै सोच्नु भएको हुन्छ तर कतिको लाइफमा त्यस्तो हुँदैन पनि. जब विश्वासी हुन्छौँ तब चाहिँ ओरिजिनल टेस्ट सुरु हुन्छ होइन. आफन्तहरूले किन विश्वासी भइस् भनेर सोध्न थाल्नुहुन्छ अनि तुच्छ जस्तै बिहेभ गर्न थाल्नुहुन्छ, कस्तो गाईखाने धर्म मानेको भन्न थाल्नुहुन्छ. म पनि त्यस्तै सिचुएसनहरू फेस गरेँ. मेरो रिलेटिभ्सहरूले चाहिँ अगाडि बियरको बोतल लिएर आएर खाउन भनेर मलाई अफरहरू गर्नुहुन्थ्यो, म खाँदिन थिएँ. अनि त्यसरी नै किन चाहिँ क्रिस्चियन भएको भनेर सोध्नुहुन्थ्यो. अनि जीवन गवाई आफ्नो बारेमा भन्दाखेरि चाहिँ अचम्म मानेर हेर्नुहुन्थ्यो. उहाँले विश्वास गर्न मान्नुहुन्थ्यो होइन. र पनि मैले यसरी भनिरहन्थे. र मैले त्यसपछि आफ्नो पढाइ सँगसँगै मैले काम गर्न सुरु गरेँ. मैले बिस्तारै ती कामहरू गरेँ. भाँडोहरू, माटोको ग्लासहरूमा पेन्टिङ गर्ने कामहरू गर्न थालेँ. अनि त्यो काम पछि फेरि सिलाइको कामहरू, अनि साथै घर घरमा पैसाहरू उठाउन जाने कामहरू गर्न थालेँ. नेटहरूको, च्यानलहरूको बिहानै 7 बजे उठेर जानुपर्ने हुन्थ्यो. तर शनिबार चर्च गएको भनेर हरेक 4 शनिबारको चाहिँ हरेक स्थानमा चाहिँ मेरो स्यालेरीहरू कट गरिन्थ्यो होइन. तर यसरी हुँदै बिस्तारै परमेश्वरले चाहिँ मेरो कामहरूमा पनि आशिष दिन थाल्नुभयो. मैले चाहिँ यसरी गर्दा मेरो काममा पनि आशिष भयो. मैले एउटा संसारमै किन्ने गर्ने मान्ने एउटा ठुलो कम्पनीमा काम गर्ने मौका पाएँ. कहिले सोचेकी थिएनन् 10,000 तलबवाला काम गर्नेछु भनेर. र त्यो काम पनि मैले गर्ने मौका पाएँ. अनि यसरी मेरो काममा परमेश्वरले धेरै आशिष दिनुभयो र बिस्तारै मेरो जीवन आशिषतर्फ बढ्दै गयो. र त्यति मात्र होइन तर मेरो हृदयमा रहेको त्यो क्षमा दिन नसक्ने कुरा पनि मैले महसुस गर्न थालेँ. अगाडि मेरो हृदयमा त्यो बालापन नघटेको घटनाको जुन एउटा ट्रोमा थियो त्योबाट म अझै पनि निस्किन सकेको थिएन. म अझै पनि मानिसहरूबाट टाढा टाढा नै रहन्थेँ है. अनि यस्तै 5 अगाडि जति मेरो मण्डलीमा सेमिनार भएको थियो र त्यो सेमिनारमा चाहिँ सबैजनाले आफ्नो गवाईहरू भन्नुभयो, आशिषहरू भन्नुभयो. अनि मैले पनि त्यो दिन फर्स्ट टाइम आफ्नो जीवनको बारेमा गवाई भने कि मेरो रियल गवाई चाहिँ के हो, म सानोदेखि कसरी चाहिँ प्रभुमा आएँ,
जस्ट प्रेमको खातिर म प्रभुमा आएँ, जस्ट आमाको चङ्गाईको खातिर चाहिँ म परमेश्वरमा विश्वास गरेँ भनेर मैले सबैजनालाई जीवन गवाई सुनाएँ। र त्यस दिन मैले यो महसुस गरेँ, तपाईँहरू सबैले सुनिरहनु भएको भजन छ कि फर्केर आउँदैन समय ठिकै हो यो, अनि म जाँदिन, म जान सक्दिन, अयोग्य छु, लथालिङ्गै छु भन्ने स्थितिमा म थिएँ होइन। तर परमेश्वरले मलाई त्यो स्थितिबाट निकालेर योग्य बनाउनु भयो, उहाँको प्रेमको योग्य, अनि मैले नयाँ जीवन पाएँ। अनि साँच्चै नै त्यो गइसकेको समयहरू फर्केर आउँदैन, तर ती लागेका चोटहरूको औषधि चाहिँ अब निको पार्ने औषधि चाहिँ परमेश्वरसँग छ। यसकारण मैले त्यस दिन आफूसँग जुन घटना घटेको थियो त्यो व्यक्तिलाई पनि मैले क्षमा दिएँ, र जुन बुबाको लागि मेरो हृदयमा एकदमै धेरै घृणा थियो, मैले कहिले पनि उहाँको अनुहारहरू फेस देख्ने अवसर पाइनँ। म एकदमै रिसाएकी थिएँ उहाँसँग कि मेरो फ्यामिलीले अथवा मैले जे जति दुःखहरू भोग्नु पर्यो, जुन ह्यारासमेन्टहरू, जुन मसँग भएको त्यो घटनाहरू भोग्नु पर्यो, यदि बुवा हुनुभएको भए सायद मैले त्यो कुराहरू भोग्नु पर्दैन थियो भन्ने मलाई त्यो एउटा गुनासो थियो। त्यो सबै कुराको लागि चाहिँ मैले आफ्नो बुवालाई अनि त्यस व्यक्तिलाई क्षमा गरिदिएँ र प्रभुमा एकदमै स्वतन्त्र भएँ। परमेश्वरले मलाई यसरी आशिष दिनुभयो। अनि चर्चहरूमा डान्सहरू गर्दै थिएँ, क्रिसमसहरूमा हामी डान्सहरू गर्थ्यौँ, एक्टिङहरू गर्थ्यौँ। यसरी नै बिस्तारै बिस्तारै म एक्टिङ क्षेत्रमा, डान्सिङ क्षेत्रमा पनि लागेँ, र तपाईँहरूले देख्न सक्नुहुन्छ आज धेरैवटा क्रिस्चियन म्युजिक भिडियोहरूमा मैले काम गर्ने अवसर पाएकी छु। मैले त्यसमा एक्टिङहरू गरेकी छु, डान्सहरू गरेकी छु होइन। हिजो म सुन्ने थिएँ तर आज परमेश्वरले मलाई धेरै पछाडि सुन्न लगाएर अगाडि एक थप दिनुभएको छ। म एकदमै परमेश्वरमा अमूल्य भएकी छु। अब परमेश्वरलाई धन्यवाद भएको होस्, उहाँले मेरो जीवनलाई अमूल्य बनाउनु भएको छ अनि उहाँको प्रेमले भरिदिनु भएको छ। अनि अहिले यी सबैद्वारा मैले मण्डली परिवारमा पनि एउटा परिवार पाएकी छु। उहाँले मेरो एकदमै राम्ररी परिवार जसरी ख्याल हेरविचार गर्नुहुन्छ। मेरो दोस्रो परिवार चाहिँ मेरो मण्डली परिवार हुनुहुन्छ। म एकदमै नजिक छु उहाँहरूसँग। अनि अहिले मण्डलीमा बाल संगतिमा सानो सानो नानीहरूलाई वचनहरूबाट सिकाउने, अनि बाहिरको यस्तै जुन कुराहरू मैले आफ्नो सानो बेलामा सिक्न पाइनँ, नैतिक ज्ञानहरू, यी कुराहरू बुझ्नुपर्ने नलेजहरू जो अत्यावश्यक हुन्छ, त्यो कुराहरू चाहिँ म नानीहरूलाई सिकाउने गर्छु। अनि यसरी सेवकाई गरिरहेको छु बाल संगतिमा। परमेश्वरलाई धन्यवाद भएको छ यी सबै कुराको निम्ति। उहाँले मलाई धेरै नै आशिष दिनुभएको छ। अनि आमाले कतिचोटि भन्नुहुन्छ, जब म सानो थिएँ मेरो जन्ममा उहाँले चाहिँ मरोस् भनेर 24 घण्टासम्म दुध पनि खुवाउनु भएको थिएन अरे, तर पनि परमेश्वरले त्यो दुध खान नपाएको भोकमा पनि परमेश्वरले नै मलाई बचाउनु भएको रहेछ म आज जान्दछु। जुन बेलामा म एकदमै अशान्तिमा थिएँ, म सुसाइड गर्न चाहन्थेँ होइन, आफूले आफूलाई मार्छु भनेर म छुरीहरू लिएर हिँड्थेँ, अनि त्यो मुसा मार्ने औषधिहरू खान्छु भनेर म सुसाइडको धेरै कोसिस गर्थेँ, तर ती सबै अवस्थाबाट चाहिँ परमेश्वरले मलाई बचाउनु भएको रहेछ। आज मैले नयाँ जीवन पाएकी छु। आमा यीशु ख्रीष्ट नै मानिसहरूलाई प्रेम गर्नुहुने परमेश्वर हुनुहुँदो रहेछ। साँच्चै नै मैले उहाँलाई प्रेमको निम्ति नै विश्वास गरेँ, र उहाँलाई म कस्तो छु केही पनि फरक पर्दैन रहेछ। म मात्र उहाँको लागि एउटा छोरी हुँ होइन, र उहाँलाई नै महिमा प्रशंसा दिने एउटा छोरी सधैँभरि बन्न पाऊँ। र यति नै हो मेरो जीवन गवाई। आशा छ तपाईँहरू सुन्नेहरूले कतिजनाले आशिष पाउनुभयो। र हाम्रो समाजमा भइरहेको जुन खराब कुराहरू छन्, जो मानिसहरूलाई थाहा हुँदाहुँदै पनि उनीहरू बोल्न डराउँछन्, आज ती कुराहरूमा होसियार हुन आवश्यक छ। आफ्नो नानीहरूलाई, आफन्तहरूलाई बचाउनुहोस् त्यो खराब सिचुएसन फेस गर्नबाट, जुन कुराहरू मानिसहरूले अन्जानमा भोगिरहेका हुन्छन् होइन, ती कुराहरूबाट डराएर हुँदैन, तर अगाडि बढेर चाहिँ सेयर गर्ने बनाउनुहोस् आफ्नो नानीहरूलाई। जुन दिनै पर्ने ज्ञानहरू हुन्छन् उनीहरूको सही समय नपर्खिनुहोस्। मैले पनि आफ्नो जीवन गवाई अहिले भन्दिनँ, पछि सायद विवाहपछि जब मेरो श्रीमानको सपोर्ट हुनेछ भने चाहिँ म आफ्नो जीवन गवाई भन्छु, किनकि आफूसँग भएको यत्रो ठुलो कुरा लाइभमा धेरैजनाको अघि भन्नलाई निकै नै साहस चाहिन्छ होइन। भन्दिनँ सोचेकी थिएँ तर मैले अनुभव गरेँ परमेश्वर नै मेरो सबैभन्दा ठुलो सपोर्ट हुनुहुन्छ,
यसकारण तपाईँ आफ्नो फ्यामिलीमा होस्, आफन्तमा होस्, रिलेटिभमा, साथीभाइमा होस्, सबैको लागि एउटा आशा भनिदिनुहोस्, प्रभुले उहाँहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुराहरू बताइदिनुहोस् होइन। कोही पनि मानिस आशाविहीन भएर मर्न नपरोस् अनि सुसाइड गर्न नपरोस्। समाजमा रहेको आज यो सुसाइडको केसहरू, रेप केसहरू, हेरासमेन्ट केसहरूलाई खुलेर कुरा गरौँ, मनमा दबाएर एक्लोपना बसेर कोही पनि मर्न नपरोस् होइन। परमेश्वरले सबैजनालाई धेरै नै प्रेम गर्नुहुन्छ, यति धेरै प्रेम कि उहाँले हामीले कति नराम्रो कामहरू गरेका छौँ, हामी कति खराब छौँ, अथवा हाम्रो आफन्त परिवारहरू कतिको खराब हुनुहुन्छ केही पनि हेर्नुहुन्न, जस्ट उहाँले चाहिँ हामीलाई धेरै नै प्रेम गर्नुहुन्छ अनि हामीहरूको लागि भनेर बुवा बन्नलाई, साथी बन्नलाई अनि सुरक्षा दिने दाजु बन्नलाई उहाँ सधैँ तयार हुनुहुन्छ। जसरी मैले उहाँलाई पाएकी छु एउटा बुवाको रूपमा, साथीको रूपमा अनि मलाई सुरक्षा दिनुहुने परमेश्वरको रूपमा, यसकारण परमेश्वरले सबैजनालाई धेरै आशिष दिनुभएको होस्। हुन्छ, मेरो लामो जीवन गवाई छोटो बनाउने कोसिस गर्दा गर्दै आज लामो भएको छ, समय धेरै लिएकोमा माफी चाहन्छु हजुरहरूले होइन। यसरी नै प्रमिलाबाट उपासना भन्न पुगेकी म तपाईँहरूको सबै विश्वासी जनहरूको परिवारमा, परिवारकी छोरीलाई यसरी नै माया गरिदिनुहोस् होइन। प्रार्थनामा सम्झिरहदिनुहोस् कि म अझै पनि प्रभुको महिमा गर्न सकौँ आफ्नो नृत्यद्वारा, डान्सद्वारा अनि एक्टिङद्वारा, र परमेश्वरको नामलाई महिमा दिन सकौँ भनेर प्रार्थनामा सम्झिदिनुहोस् सबैजनाले, र सबैजनालाई परमेश्वरको प्रेमको आशा सधैँभरि दिइरहनुहोला। हुन्छ, यति भन्दै म हजुरहरू सबैबाट बिदा हुन चाहन्छु। आस्था जय मसीह।

0: श्रोता साथी तपाई अहिले एसआईडब्ल्यू सुनिरहनु भएको छ। कार्यक्रममा विशेष गरी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशू ख्रीष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर यसैको सेरोफेरोमा विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने जमर्को गर्दै आएका छौं। यो कार्यक्रम रेडियो सेलुङ सामुदायिक एफएम चरिकुटको स्टुडियोमा तयार गरिएको हो। कार्यक्रममा सुन्नुभएको विषयवस्तुको बारेमा पुनः एकपटक मनन गरेर दैनिक जीवनमा लागू गर्नुहुनेछ र अझ बढ़ी खोज अनुसन्धान गर्नुहुन्छ भन्ने मेरो ठम्याइ छ। श्रोता आजलाई भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौं। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा सरसल्लाह, गुनासो, अन्तर्वार्ता वा आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तपाईँले म प्रस्तुतालाई वा रेडियो सेलिङको प्रशासन शाखामा सिधै सम्पर्क राख्न सक्नुहुनेछ। अन्तमा आजको यस कार्यक्रममा इसाई जीवनको अनुभव, विभिन्न सतावट र संघर्षको कहानी तथा परमेश्वरको अद्भुत प्रेमको जीवित साक्षी उपासना तमाङज्यूको उत्साहपूर्ण जीवन गवाही रेकर्ड गरिदिनुहुने मेरो जीवन गवाही नामक युट्यूब च्यानलको समूहप्रति हामी धन्यवादी छौं। साथै यस कार्यक्रम सञ्चालनार्थ आर्थिक सहयोग गर्ने संस्था मिशन एसेन्ट र रेडियो सिरिङले उपलब्ध गराएको स्टुडियो प्रति हामी सम्पूर्ण इसाई परिवार कृतज्ञ तथा आभार व्यक्त गर्दछौं। हाम्रो आउँदो कार्यक्रमहरूमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा सहित कार्यक्रम सुनेर साथ दिनुभएको लागि तपाईँ सम्पूर्ण श्रोतालाई पनि हृदयदेखि नै धन्यवाद छ। श्रोता, जीवन तपाईँको हो, तसर्थ आफ्नो जीवनको लागि असल कुरा रोज्नुहोस् भन्ने अनुरोध सहित कार्यक्रम एसआईडब्ल्यूको यो अंकबाट म प्रस्तुत र सम्पूर्ण निर्माण टोली बिदा चाहन्छौ। नमस्कार, जय मसी।
1: त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
1: साधारण सभा हुने मिति 2083 साल असोज 11 गते, स्थान भीमेश्वर नगरपालिका 2 चम्पूजा पार्क, दोलाखा, समय बिहान 10 बजेदेखि 5 बजेसम्म।
2: साधारण सभामा प्रस्तुत हुने विषयहरू आर्थिक वर्ष 2082-83 को कार्य प्रगति र लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत, छलफल र पारित गर्ने, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति तथा कार्यक्रम र आय व्यय प्रस्तुत, छलफल र पारित गर्ने, आर्थिक वर्ष 2083-84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने, विनियम तथा कार्यविधि संशोधन गर्ने सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि सदस्यहरू छनौट सम्बन्धमा।
1: 70 वर्ष पूरा भएका सम्पूर्ण ज्येष्ठ शिर सदस्यहरूलाई सम्मान कार्यक्रम भएको हुँदा आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। 2082 को एसई परीक्षामा 3.2 जीपीए भन्दा माथि ल्याउन सफल संस्थाका नियमित बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेकोले लब्धाङ्ग पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
2: व्यक्तिगत पहिचान फारम भर्न बाँकी शेर सदस्यहरूले एक प्रति नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो 2 प्रति अनिवार्य बुझाउनु पर्नेछ। भीमेश्वर नगरपालिका वडा नम्बर 5 का शेर सदस्यको लागि यही मिति 2083 साल असोज 7 गते भीमेश्वर नगरपालिका 5 भस्मे सामुदायिक भवनमा बिहान 7 बजेदेखि 10 बजेसम्म साधारण सभामा उपस्थित हुने शेर सदस्यहरूले 2083 असारसम्मको आफ्नो बचत तथा ऋणको कारोबार नियमित गर्नुहुन अनुरोध।
1: थप जानकारीको लागि सम्पर्क 0494-90-222 र 98-44-40-64-60। सृजना खड्का, सचिव, त्रिपुरा महिला सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका 2, दोलखा। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा वायु देवताको पूजापाठ गर्नु परेमा नवग्रह शान्ति गर्नु परेमा र जाल रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: हार्दिक श्रद्धांजलि। दोलखा जिल्ला तामकोशी गाउँपालिका वडा नम्बर 7 हावा लामीडाँडा निवासी हाम्री आमा विष्णुमाया खत्रीको 66 वर्षको उमेर 2083 साल असोज 3 गते भएको असामयिक निधनले हामी मर्माहित भएका छौं। यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै आमाप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछौं। साथै उहाँको 13 दिनको पुण्यतिथिको अवसरमा हाम्रा बन्धु बान्धव इष्टमित्र छरछिमेक सहित सम्पूर्ण मलामीजनहरूलाई 2083 साल असोज 15 गते हाम्रो घरमा उपस्थित भई पितृप्रसाद ग्रहण गरिदिनु हुन यसै सूचना मार्फत निमन्त्रणा गर्दछौं। श्रीमान तिलक बहादुर खत्री, छोरा बुहारीहरू रामजी खत्री, कविता खत्री, बाबुराम खत्री, अनु खत्री, श्रीराम खत्री, पार्वती खत्री, छोरी ज्वाईहरू अनिता ढुङ्गेल, गणेश ढुङ्गेल, अम्बिका बस्नेत, केदार बस्नेत, कमला सुवेदी, कुमार सुवेदी र कविता कार्की, शुभदेव कार्की, नाति तथा नातिनी बुहारी बद्री खत्री, सरस्वती खत्री, नाति नातिनीहरू जीवन खत्री, निशान खत्री, आर्यन खत्री, नियान खत्री, जेनिसा खत्री र अञ्जली खत्री, पनातिनी वर्षा खत्री, जेठाजु भीमबहादुर खत्री, देवर तथा देवरानीहरू ज्ञानबहादुर खत्री, बालकुमारी खत्री, इन्द्रबहादुर खत्री, टेक कुमारी खत्री, पूर्णबहादुर खत्री, दालकुमारी खत्री लगायत सम्पूर्ण खत्री परिवार तामकोशी गाउँपालिका वडा नम्बर 7 हावा लामीडाँडा दोलखा।
1: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊं।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843 5859 69 र 9841 17 55 10। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2 बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊं।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848 5840 30।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव रामबहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको 30 विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङ्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारी घाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गुदुङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरवती गाविसका सदस्यहरू। असोज 24 गते कालिङचो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिङचो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: भीमेश्वर नगरपालिकाको सूचना।
1: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
0: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9161942909 र 9161779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
2: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
2: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
2: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
2: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
2: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील। यो रेडियो सयुङको समय सूचक हो।
4: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
2: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
1: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0949421542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
4: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
5: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
4: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
5: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
4: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
5: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
4: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
5: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
4: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
5: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
4: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007866।
4: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
6: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू। आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा। आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा।
4: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा। विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा। सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
6: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
4: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
6: साधारण सभा हुने मिति समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
4: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा सम्पर्क नम्बर 9844046536।
6: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा।
4: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाण्डुको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू। काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूको लागि खान र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा सम्पर्क नम्बर 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धानुकोमा लैजा भन्या।
10: अब के को धानीकोमा नि? धानीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
11: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841570079।
1: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
12: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
6: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, भुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
6: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841570079। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
6: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
13: जन सचेतन बचतता ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
5: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
13: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
13: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
5: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
13: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
5: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
13: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
5: एकाई साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाई प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
13: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जिरी 9 चिपचिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोसी 7 हावा, सामाकोसी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328,
5: मिति 2083 साल आश्विन 22 गते बिहीबार, संस्थाको कार्यालय अगाडि मैना पोखरी, बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
13: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
5: 2083 साल आश्विन 26 गते सोमबार, कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045313, कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045320, कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9841197769, सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै, सम्पर्क मोबाइल नम्बर 9854045325, र शारदा मावि सैलुङ 8 भैंसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045331।
13: 2083 साल आश्विन 27 गते मंगलबार, प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचोक गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, निकोभूमि माध्यमिक विद्यालय कालिचोक गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045316, सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045314, गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045334, वडा कार्यालय गौरीशंकर पाँच हाट घर इबिथान सुनी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 97 37 39 55 85
5: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 049-411-004 र 049-411-005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
13: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
5: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएको पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ।
13: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/sakos5686 फेसबुक पेज facebook.com/jansacheton वेबसाइट www.jansacheton.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ।
5: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacheton.org.np मार्फत पेश गर्न सकिनेछ।
13: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन। तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
13: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा।
14: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 इबिथान हाटघर इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर इकाई नम्बर 5 असोज 28 गते मानेडाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरीडाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोस परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका स्थिर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधि गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका स्थिर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका स्थिर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार तीन पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण स्थिर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्क बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा।
15: चरीकोटमा अब टीजीएसमा अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। भीमेश्वर 6 सामुदायिक अस्पताल अगाडि आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टीवीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टीवीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्स, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन, एउटा फ्री हेलमेट र टीवीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असो 7 गतेदेखि 12 गतेसम्म सामुदायिक अस्पताल भीमेश्वर 6 चरीकोट पेट्रोल पम्प तर्फ सम्पर्क कालिका अटो पार्ट्स एन्ड मसिनरी वर्कसप 9854045817, 9705549543। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लू बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछ।

0: जिरी नगरपालिका दुलखाको अत्यन्त जरूरी सूचना। जल तथा मौसम विज्ञान विभाग लगायतका निकायबाट मौसम पूर्वानुमान गरिए अनुसार यही मिति 2083 साल असोज महिनाको 8 गतेदेखि 12 गतेसम्म भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गरी जिरी नगरपालिकाभित्र बसोबास गर्नुहुने सम्पूर्ण नगरवासीलाई सुरक्षित रूपमा रहनुहुन, अति आवश्यक काम बाहेक कुनै पनि यात्रा नगर्नुहुन, साथै विपदको समयमा जिरी नगरपालिकाले सम्पर्क नम्बरमा सम्पर्क गरी सहयोग लिनुहुन अनुरोध गरिन्छ। मित्रबहादुर जिरेल नगर प्रमुख, सम्पर्क मोबाइल नम्बर 9860087388। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत, सम्पर्क मोबाइल नम्बर 9845445888। रूपेश अधिकारी विपद व्यवस्थापन फोकल पर्सन तथा सूचना अधिकारी 9843487323। विवेक घिमिरे प्रहरी निरीक्षक इलाका प्रहरी कार्यालय जिरी, सम्पर्क मोबाइल नम्बर 9845409041। राम नारायण शाह सशस्त्र प्रहरी सहायक निरीक्षक अस्थायी मनसुन प्रतिकार्य बेस जिरी, सम्पर्क मोबाइल नम्बर 9845092824। आङ पासाङ शेर्पा वडा अध्यक्ष वडा नम्बर 1, सम्पर्क मोबाइल नम्बर 9849307771। निङ पाल्दे शेर्पा वडा अध्यक्ष वडा नम्बर 2, सम्पर्क मोबाइल नम्बर 9914184632। पूर्वा शेर्पा कार्यवाहक वडा अध्यक्ष वडा नम्बर 3, सम्पर्क मोबाइल नम्बर 9860074246। पद्यमान जिरेल वडा अध्यक्ष वडा नम्बर 4, सम्पर्क मोबाइल नम्बर 9861707517। नरबहादुर जिरेल वडा अध्यक्ष वडा नम्बर 5, सम्पर्क मोबाइल नम्बर 9849089187। रविन्द्र कुमार जिरेल कार्यवाहक वडा अध्यक्ष वडा नम्बर 6, सम्पर्क मोबाइल नम्बर 9861206011। शान्ता नेपाली वडा अध्यक्ष वडा नम्बर 7, सम्पर्क मोबाइल नम्बर 9944289308। कृष्ण कुमार खत्री वडा अध्यक्ष वडा नम्बर 8, सम्पर्क मोबाइल नम्बर 9944465634। र ज्ञानो पाखरिन वडा अध्यक्ष वडा नम्बर 9, सम्पर्क मोबाइल नम्बर 9819909092। राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका जिरी दोलखा।
1: जागिर खाने मौका त आएको थियो नि, तर
2: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6।

0: स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
0: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
1: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
2: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 औं बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 औं वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार मानि सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण श्रेष्ठ सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
2: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन, संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित कार्यक्रम, संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित बजेट, लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
3: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन, सहकारी एकीकरण थप प्रस्ताव, प्रश्न र सुझाव, एकै निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
2: शेष सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalingchok/sakos 6358, फेसबुक पेज मिलीजुली दोलखामा अपलोड गरिनेछ। शेष सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: विशाल श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री दिल्लीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्बत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्बत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852-45-779 9849-924-09 9844-39-13 9841-96-9945 9844-46-56-50 आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेष सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका सुनखानी दोलखा।
2: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण शेयर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते आइतबार घट स्थापनाको दिन समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध साधारण सभामा उपस्थित हुने शेयर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेयर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि ₹330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलगाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरीकोट दोलखा। डेबिज दिवस 2083 को अवसरमा कृषि तथा पशुपन्छी विकास कार्यालय दोलखाको अनुरोध। रेबिज रोग जनावरको टुकाईबाट मानिसमा सर्ने प्राणघातक जेनेटिक रोग हो। यो संक्रमित कुकुर जंगली जनावर जस्तै स्याल ह्याउरोले टोकेमा चिथोरेमा वा सम्पर्कमा आउँदा तिनीहरूको रियालबाट सर्दछ। मुख्यतया यो भाइरसले मस्तिष्कमा असर पुर्याउँछ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ। नेपालले सन् 2030 रेबिज रोगलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। त्यसैले कुकुर बिरालोलाई पहिलो पटक 12 हप्तामा र त्यसपछि प्रत्येक वर्ष रेबिज विरूद्धको खोप लगाऊ। रेबिज रोग 99% ज्यान लिने घातक र 100% रोकथाम गर्न सकिने रोग हो। यही मिति 2083 साल असोज 6 गतेदेखि 12 गतेसम्म निशुल्क कुकुर र बिरालोलाई खोप लगाउने कार्यक्रम भएकाले आफ्नो घरपालुवा तथा वरापरका सामुदायिक कुकुर बिरालोलाई कार्यालयमा ल्याई खोप लगाउन हुन अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-115 र 98-57-045-114 कृषि तथा पशुपन्छी विकास कार्यालय चरीकोट दोलखा।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9813 27806 र 9814 80 56 42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: The Rising Star. Rising Star? Rising Star?
5: Yes, the Rising Star School.
6: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
6: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
2: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
1: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
2: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष, सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234361, 9844321164, गणेश आले मगर अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, सम्पर्क मोबाइल नम्बर 9864002392, सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ, राजु शर्मा प्रिन्सिपल, सम्पर्क मोबाइल नम्बर 9841885399, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888, विद्यालयको फोन नम्बर 0494101132, इमेल sharewotiengliss@gmail.com।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844300282।
0: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 मागपौवामा रहेको सय पार्टी छानाकेसन कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
1: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
0: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सय पार्टी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 4 मागापौवा दोलखा।
2: सरस्वती इंग्लिश स्कूलको सूचना।
1: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिङचोक, गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ।
2: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते, समय बिहान ठिक 10 बजे, स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल सिंगटी।
1: प्रथम पुरस्कार नगद 15,000, ट्रफी, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी, मेडल र प्रमाणपत्र।
2: तृतीय पुरस्कार नगद रू 7,000, ट्रफी, मेडल र प्रमाणपत्र। सान्त्वना पुरस्कार नगद रू 4,000, सातमा प्रमाणपत्र।
1: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
2: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

0: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
1: हो नि गुरुबा, त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो।
2: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
1: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर, यहाँ मिराज र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: जस्तै जगन्नाथ पुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीन धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुन पुन मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिव सागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथ पुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, वैष्कुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर त्रिअम्बकेश्वर शिरडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान ओमकारेश्वर, ममलेश्वर उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेट द्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर।

जस्त है जन हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गर्न लागिरहेका छौ। राजन अब त्यसै मौकामा यतापट्टि के भयो भने यसलाई भने जस्तै उतापट्टि राजा जन्मेजय भन्नुहुन्छ, हे महाराज हेर्नुहोस् जस्तै चाहिँ परमात्मा प्रभु भगवान कृष्णचन्द्रको चाहिँ प्यारी राधा, अनिखेरि अब ती राधा को हुन्, परमात्मा प्रभु भगवानले त्यसरी जो प्यारो गर्नुको कारण के हो, त्यस्तो जुन स्वर हजार आठोडी रानीहरू भई भइकन अनिखेरि सबैभन्दा कि जो प्यारी को त भने यसलाई भने राधा, अनिखेरि अब उतापट्टि भन्दाखेरिमा पनि जो राधा कृष्ण भनेर भनिन्छ अरे राधे राधे भनेर भनिन्छ, अनिखेरि अब यो भन्नाको कारण के हो, ती राधा त्यसरी जुन परमात्मा प्रभु भगवानको प्यारो हुनको कारण के हो, अनिखेरि अब त्यो सारा कुराहरू ल्याइकन चाहिँ मलाई बताइदिएपछि प्रभु म यो सुन्न चाहन्छु भनेर राजा जनेपछि अहिले भनिसकेपछि प्रान्त, अनिखेरि उतापट्टि चाहिँ पैसा पाएन नामका गुरु भन्न लाग्नु भइरहेको छ कि अनि हे राजन अब त्यसको सन्दर्भमा म तपाईँलाई म सानो एउटा इतिहास ल्याइकन चाहिँ बताउने काम गर्छु, अनिखेरि राम्रोसँगले गरिकन सुन्नुहोस् हेर्नु त, अनिखेरि जस्तै अब यो त्रेतायुगमा त्रेतायुगको जो कुरो गर्दैछु म, अनिखेरि अब एकचोटि त के भयो त भनेसलाई भने अनिखेरि उतापट्टि जुन अयोध्यामा पनि एकदम ठूलो एउटा राम सभाहरू अनिखेरि त्यस्तो राख्ने योजना भयो, योजना भयो मञ्चहरू जो तयार छ, अनिखेरि अब त्यस्तै किसिमले गरिकन सारा मानिसहरू जम्मा भइरहेका छन् महाराज त्यो मञ्चमा, अनिखेरि टनमन जो जम्मा हुनु भइरहेको छ, अहिले उतापट्टि जब त्यस्तो भएपछि महाराज अब त्यहाँ त्यो मञ्चमा रामचन्द्र परमात्मा प्रभु भगवान पनि जब जानुभयो जानुभयो गएर जो मञ्चमा भन्नुभयो बसिसकेपछि उपरान्त त अनिखेरि उहाँलाई के भयो त भने यसलाई भने बडो पान खान मन लाग्यो, पान खान मन लागेछ, लागिसकेपछि अनिखेरि उहाँले पनि अनिखेरि त्यो पान अनिखेरि खुवाउनु भयो र त्यहाँबाट त्यो पानहरू मुखमा राख्नु भइराखेको थियो, अनिखेरि मुखमा राखिसकेपछि उपरान्त त अहिले पान अनि उता चपाउँदै जानुभयो, गइसकेपछि उपरान्त के भनेको छ त भने यसलाई भने पानको पहिलो चोटिको रस, त्यो रसमा दोष कारण हुन्छ है, दोषी कारण हुन्छ हो त्यस हेतुले अनिखेरि त्यो निल्नु हुँदैन भनेर जुन हो उतापट्टि त्यो शास्त्रमा बताएको छ महाराजहरू सबैको कति कारणले गरिकन त्यो दोषी हुन्छ, अनि अब त्यो हो हरेक किसिमका जुन हो चिजहरू इत्यादि त्यो जम्मा भएर त्यो पहिला त्यसरी जो आएको त्यो रसहरू अब त्यसलाई चाहिँ निल्नु हुँदैन त्यसलाई धोइदिनुपर्छ भनेर भन्ने बताएको छ महाराज हेर्नुहोस्, अनिखेरि अब कथम त्यो निलियो यदि भने अनिखेरि अब त्यसले केही रोग लाग्न सक्छ अथवा केही अपवैगुणहरू गर्न सक्छ, अनिखेरि अपगुण गर्न सक्छ, अनिखेरि केही वैगुण गर्न सक्छ, विभिन्न किसिमको गर्न सक्छ, नत्र त्यो शास्त्रमा त्यसै बताएको हुँदैन हे महाराज, अब त्यस्तो भएको कारणले गर्दाखेरिमा अब उहाँले अब त्यसरी त्यो पान चपाउनु भयो, अनिखेरि अब त्यो पानको हजुर पहिलाको जो रस अनि अब दोषी हुने भएको कारणले गर्दाखेरिमा अब त्यो थोक्नु पर्ने, अनिखेरि अब थोक्ने विचार उहाँको भयो रामचन्द्रको, अब थोक्ने चिज कहाँ छ त त्यहाँ थोक्ने चिजै छैन नि लहरू त अब मञ्चमा बस्नु भइरहेको छ, त्यत्रो सभा छ वरिपरि हरेक किसिमका जो मानिसहरू चाहिँ बस्नु भइरहेको छ, अनिखेरि कति जो राम्रो भएको छ कति कुञ्जयमान भएको छ अनि कस्तो जुन स्वभावमान भइरहेको छ भने त्यस्ता किसिमको चाहिँ ठाउँ छ, ल अब त्यस्तो ठाउँमा अब त्यो थोक्ने ठाउँै छैन, त्यो थोक्ने चिजै छैन, अब कहाँ केमा चोक्नु थोक्ने हो त मानिसपछि उपरान्त अनिखेरि अब यसो विचार गर्नुभयो, अनिखेरि उहाँकै नजिकै उभिराखेकी थिइन् एउटी सुगणा नामरेको जुन दासी महाराज उनको नाम सुगणा हो, अनिखेरि यहाँहरूले त्यो यो कुरा पनि टिप्नु होला, अनिखेरि एकदम सम्झिनु होला टिप्नु होला, नाउँमा उल्टा पाल्टा पर्यो भनेदेखि मजा आउँदैन, त्यस हेतुले गर्दाखेरिमा अब ती सुगणा नामरेको जुन हो ती को हुन् भने जसलाई भनेदेखि अनि अब ती दासी हुन् महाराज, अब त्योपट्टि रामचन्द्रको छेउछाउमै ती बसेकी रहेछन् बस्दाखेरिमा त, अनिखेरि त उनले कस्तो थियो त भने ती सुगणा नामरेको ती दासी एकदम शीतले गरिकन अर्काको मनोभावहरू बुझ्ने, जोसुकैको पनि मनोभाव बुझ्न सक्ने ठ्याक्कै बुझ्न सक्ने त्यस्ता किसिमको जुन हो शक्ति भएकी थिए, हुँदाखेरिमा त अनिखेरि उनले अनि रामचन्द्रको जो मुखमा हेर्दाखेरिमा त आहा ला उहाँलाई त के भयो त भने छैन भने थोक्नको आवश्यकता पर्यो, अब थोक्ने भाँडो छैन अनिखेरि निलौ त्यसले खराब गर्छ, अनिखेरि थोकौँ भाँडो छैन ल अब नथोकी पनि भएको छैन ल हेर्नुहोस् भाँडो पनि छैन अब गर्नु कसो भन्दाखेरिमा अनिखेरि उनले पनि कुनै भाँडो दिन सकिनन्, नसकिसकेपछि त्यो सुगणालाई पनि दिन सकिनन्, नसक्ने भइसकेपछि हरेक विचार गरिन्

पनि हरेक विचार गर्ने यत्र तत्र हेरे नि खोजे नि सोचे नि अनिखेरि विभिन्न किसिमले गरिकन जो सोचे महाराजहरू अनिखेरि अब यो सोच विचार भन्ने कुरो साह्रै राम्रो गरेर गर्नुपर्छ महाराज विचार भन्ने कुरो त ठुलो पो छ त अनि विचारम परम ज्ञानम त्यो विचारले गर्दाखेरि के दिन्छ ज्ञान दिन्छ महाराजहरू विचारभित्र बसेको हुन्छ ज्ञान भन्ने चिज अनिखेरि त्यो हामीले विचार चाहिँ गर्न सक्नुपर्छ अनिखेरि अनि धन सम्पत्ति भन्ने चिज कहाँ बसिया हुन्छ अनिखेरि अब उतापट्टि सत्सङ्गम परमम धनम भनेर भनिएको छ सत्सङ्गभित्र त्यस्ता किसिमले गरिकन त्यो धन बसेको हुन्छ महाराज हेर्नुहोस् अनिखेरि अब उतापट्टि के भयो भने यसैले सुख भन्ने चिज केमा बसिया हुन्छ समन्छ सबैमा मिलनसार भइयो भनेदेखि अनिखेरि सुख भन्ने त्यहाँ त्यहाँ छ ल हेर्नु त लाभ भन्ने चिज केमा छ सन्तोषमा छ महाराजहरू सुकैले पनि जो सन्तोष गरियो भनेदेखि सन्तोष परमा लाभ सन्तोष जस्तो ठुलो लाभको कुरो केही पनि छैन त्यस हेतुले गर्दाखेरि म त्यस्तो छ अनि ल अब जे सुकै कुरा गर्दा पनि हजुर हामीले पनि विचार राम्रो नगरिकन अनिखेरि त्यो काम गर्नु हुँदैन हे महाराज विचार नगरिकन गरियो भनेदेखि त त्यसले धोका पनि दिन्छ धोका पाइन्छ अनिखेरि जब त्यस्तो हुन्छ अब त्यति भइसकेपछि उता पनि रामचन्द्र परमात्मा प्रभु भगवान्लाई त्यस्तो अप्ठ्यारो परिरहेको छ उहाँ अति सुगण नाभएको जुन हो उता दासीले अनि सब विचार गरिन् ल अब रामचन्द्र परमात्मा प्रभु भगवान्लाई यस्ता किसिमको अप्ठ्यारो पर्यो अब अप्ठ्यारो पर्यो अब यो के गरिन् त अब त्यो थुक नथुकिकन त भएकै छैन अनिखेरि अब केही थोक्ने भाँडो केही दिउँ भनेदेखि यत्र हेर्छन् तत्र हेर्छन् कतै हेर्छन् अह छैन सोच गरिन् विचार गरिन् अह छैन अनिखेरि कतैबाट ल्याएर केही दियो अनिखेरि त थाप दिने अनुकुलै नभइसकेपछि त्यहाँबाट अनिखेरि उनले यसो विचार गरिन् कि अनि जो हो त्यस्तो भइसकेपछि रामचन्द्रको त्यो इच्छालाई पुरा गर्नको खातिरमा त्यो थोक अनिखेरि थोकिनको खातिरमा अनिखेरि अब उनले सोचिन् ओहो अब केही पनि छैन भनेदेखि म यही मेरै आफ्नै अन्जुरी लगेर थाप दिन्छु त अब त्यही थोकी भविष्य उहाँले भन्ने त्यस्तो सोच गरिसकेपछि सर्लक गएँ अनि त्यो सुगणा नामरीको जुरो दासी गएपछि त्यहाँबाट आफूले अन्जुरी थापिन् प्रभु अब यहाँ थोकी भविष्य भनेर भनिन् भनेपछि अनिखेरि त रामचन्द्र त छक्क परिहाल्नु पर्यो लौ नि ओहो परमात्मा अब पहिलो त स्त्री जाति हेर्नु स्त्री जाति भन्नु नै के हो भने यसलाई सम्पूर्ण हाम्रो आमा दिदी बहिनी हुन् अनिखेरि स्त्री जातिलाई चाहिँ हामीले आमा दिदी बहिनी सम्झिनुपर्छ अनिखेरि अब त्यसरी जो थुक्ने अनि हरेक गर्ने अब त्यस्ता त्यस्ता किसिमले गरिकन अनिखेरि उहाँहरूलाई जो तुच्छ वचन खर्ने तुच्छ काम गर्नु त्यो गर्नु उचित हुँदैन ल हेर त उनले गएर अन्जुली थापिन् प्रभु यहाँ थुकी बोक्सियोस् भनेर भनिन् परमात्मा प्रभु भगवान रामचन्द्र छक्क पारेर हो छक्क पारेर त्यहाँबाट अनिखेरि अब के गर्ने त अब नथुकी पनि भएको छैन अब थुक्नेलाई अब थुकौँ भन्दैन उनले जुन हो अन्जुली थापिरहेछन् अब उनको अन्जुलीमा पहिलो त मैला दोस्रो त जुन उनको हात अनिखेरि अब कसरी चाहिँ जो थोकिदेऊ यो त ठुलो अपराधको कुरा पनि लाग्छ भनेर भन्ने कुरा त्यस्तो किसिमको जो विचार गरिसकेपछि अनिखेरि अनि ल उनले अन्जुली थापे प्रभु अनिखेरि यो थुकी भविष्य भन्दाखेरि म त अनिखेरि ल आए अब यो मलाई केही अपराध लाग्छ भनेर रामचन्द्र परमात्मा प्रभु भगवान्ले भन्दाखेरि प्रभु हजुरलाई केही पनि अपराध लाग्दैन थोकी भविष्य भनेर त्यहाँबाट अनिखेरि उनले भनिसकेपछि अनिखेरि ल अब कसो गर्नु त ल मलाई यो दोस्रो अपराधहरू कहिले कुरा न केही उनी कुरा केही पनि नलागोस् भनेर अनिखेरि त्यहाँबाट अनिखेरि यो थोकिदिने काम गर्नु हो अनिखेरि जब त्यसरी जुन हो थोकिदिनु भयो अनि अहिले जब त्यो थुकिसकेपछि उपरान्त अनि जब त्यस्तो जो हातमा जब त्यसरी थुकिसकेपछि उपरान्त अनिखेरि ती दासीले उतापट्टि जो लिन् रामचन्द्र परमात्मा प्रभु भगवान्लाई कस्तो कस्तो लागेको छ अलिकति जो नमिठो र नराम्रो लाग्यो लहरी मुखमा त्यस्तो मिठो पान राखेको छ तर नमिठो र नराम्रो जब त्यसरी जो लागिरहेको छ उहाँलाई अनि अब किन लाग्यो त भने यसलाई भने नि त्यसरी जुन हो थुक्ने भन्ने चिज त त्यो अनिखेरि त्यो जो अर्कै ठाउँमा थुक्नु पर्थ्यो थुक्ने भाँडो अर्कै हुनु पर्यो हुन्थ्यो भनेदेखि पहिलो त मैला त्यहाँमाथि त जो दासी हुन् अनि अब त्यस्ता त्यहाँमाथि पनि उनको हातमा अन्जुलीमा मैले थुक्दिएँ भनेदेखि अब त्यस्तो किसिमको जुन हो त्यो अपराध मलाई लाग्छ होला भनेर भन्ने हरेक किसिमको जो सोच र विचार अनिखेरि उतापट्टि जो गर्दै हुनुहुन्छ अब त्यसको जो बदलामा मैले के चाहिँ गरू भनेर भन्ने हरेक किसिमको सोच र विचार उहाँले गर्दै हुनुहुन्छ रामचन्द्र परमात्मा प्रभु भगवान्ले ल्याएर त यो सोच विचारहरू राम्रो गर्नुपर्छ अहिले
जस्तै त एउटाले एउटा चीजहरु ल्याएको छ यदि भनेदेखि त्यो भाँडो खाली पठाउनु हुँदैन है हजुर अनि एउटाले केही चीज कसैली ल्याउनु भयो अनि त्यो भाँडो दिँदाखेरिमा हामीले रित्तो भाँडो कहिले पनि दिनु हुँदैन हामीले चुन अर्को कुनै चीज त्यसमा केही अनि परिपूर्ण पारेर अनिखेरि पठाउनु पर्छ महाराजहरू उहाँहरूले जुन चिज ल्याएको त्यही चिज पठाउनु कहिले पनि हुँदैन अनि हामीहरूले अब त्यसलाई अनिखेरि आफूले ग्रहण गर्ने अर्को चिज अनिखेरि त्यसमा राखेर अनिखेरि पठाउनु पर्छ भने अब रामचन्द्र परमात्मा प्रभु भगवान्ले पनि अब त्यो हो त उनको जो हातमा त्यसरी थुकेको त्यो पाप कटनी कसरी गर्ने के गर्ने होला त भन्ने यस्तै यस्तै किसिमको त्यो विचार उता गर्दै हुनुहुन्छ यसमा आदि नामहरूको 88,000 ऋषेश्वर हो भनेकन 88,000 ऋषिहरूका प्रति गुरु सुतजीले बताउनु भएको र अब यतापट्टि जो वैशम पायन नामरीका जो गुरुले राजा जन्मेजयले बताउनु भएको जुन किसिमको कथाहरू हो शैली कथाहरू ल्याएर यता हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो अब यो कथाले धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भन्ने र अनि अठैया शनि शान्ति हुन् साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन् अनि उल्का भ्रावरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने इत्यादि जो कथाहरू ल्याइकन अनि ल्याइकन यो उतापट्टि विद्या बुद्धि पुरुषार्थ पराक्रमहरू यहाँहरूको जो बढेर जाओस् सन्तानमा राम्रो होस् कल्याण होस् मंगल होस् भनेर भन्ने यो त शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हरिवंश पर्वको यो अध्यायले गरिकन यथामति विस्तार गरियो देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षमेस्तनयम् कृष्ण त्वमहं शरणं गत देवकी सुत गोविन्द वासुदेव जगतपते दैमेस्तनयम् कृष्ण त्वमहं शरणं गत नारायण ओम श्री कृष्णार्पणमस्तु।

खाना जन्मेछन् तीर्थयुगको पापी राक्षस उनलाई मारेछन् तीर्थयुगको पापी राक्षस रावणलाई मारेछन् तीर्थयुगको पापी राक्षस रावणलाई मारेछन्।

भयो कृष्ण जीले अर्जुनलाई वहाँ आत्मज्ञान दिनुभयो कुरुक्षेत्रमा आत्मज्ञान दिनुभयो कुरुक्षेत्रमा आत्मज्ञान दिनुभयो कुरुक्षेत्रमा

Kali Yuga Manisalai Atma Gyan Adilu Bo.

0: जय श्री सत्यनंद गुरु महाराज को जय। हे काली माता, हे जगजननी, हे माताजी जय। हे सचिदानंद गुरु महाराज, तिम्रो शरणम सदा शान्ति देऊ, सदा सुखी नारायण।
1: हजुर नमस्कार, म जलक प्रसाद शिवाकोटी, कालिन्चौ गाउँपालिका, वडा नम्बर 7, भवटिनी। गुणरत्न मालाको चरपट मन्जरीको अलिकति भजन कीर्तन गाउन लागिरहेको छु, यहाँ सबैले सुनिदिनुहुन्छ भन्ने आशा राखेको छु। भजनारायण भजनारायण भजनारायण सज्जन हो, मर्नु छ निश्चय भोलि कि पर्सि, यही छ सहारा उस दिनको। भजनारायण भजनारायण भजनारायण सज्जन हो,

देह छनाङ्गो कपडा छैन अञ्जलि बाहेक बर्तन छैन भिख गरी खान्छन् रुख मणि बस्छन् तर पनि आशै तिर मन लान्छन् भजनारायण भजनारायण सजन हो जब तक धनको लाउँछ धारो तब तक सबले मान्छ पियारो वृद्ध हुँदा जब बल टुटी जाला बन्ला घरमा सबको हेला भजनारायण भजनारायण भजनारायण सजन हो कति मुनि छन् कति रङ्गिँदैछन् कति लटाका प्रेम हुँदैछन् तर छन् ज्ञान बिना सब अन्धा बुढीमै ठिक छ सबको

यौवन सकिँदा काम छ ठट्टा, पानी सुके पछि पोखरी झुट्टा, धन सकियो त जान बिरान, ततो बुझे पछि संसार छ टुना, भजनारायण भजनारायण भजनारायण सजन हो। इत मित सुतर जन तन धन नारी, गोठ रखे त पशु घर बारी, सबै

पानी गर्नु छैन करा पेदो कबर जन देवानी ठोरे मने सिंदूर पारी कपल बाटे पहिले उसमा छरे सिंदूर गाजल लगाए नेत्र हर्बकर सौभाग्यका मंगल निधार खाली गर्नु नहुने कहिल्यै टिको लगाए भई बस्नु पर्दछ नारी जनहरूले सोझो पतिकै गरे नकल झकल स्वङ पारी फरिया मुजा पछाडि धरी ऐ भाँधी कबरा लगाउँछ नकली रहन्छ लुगा मन परे छोरा छोरी कुट्ने रिसाइ गरेर लाते मार्थे भूमिमा सातो खाइ दिन्थे ती जानको त्यसै दिनै काममा छोरा छोरी कुट्ने रिसाइ गरेर गाली दिने कर्कसा साँझमा बत्ती नबाल्ने घरमा फोहर गर्ने सर्व जोगी जङ्गम त द्वारा मर्ख लगाए कस्तै कराए पनि भिक्षा झट्टै नदिकन अरू इलम लागे फर्केरु भने यो कलिमा यो यस्तै हुनेछ यो कलिमा यस्तै हुनेछ ब्रह्मा बेटु माए छोर यो धरतीमा आइदेऊ ब्रह्मा बेटु माए छोर यो धरतीमा आइदेऊ ऐको सिटी विदेशको नयाँ सिटी लैजाऊ ब्रह्म विष्णु माहेश्वर यो धरतीमा आइजाऊ ब्रह्म विष्णु माहेश्वर यो धरतीमा आइजाऊ ऐको सिटी विदेशको नयाँ सिटी लैजाऊ ऐको सिटी विदेशको नयाँ सिटी लैजाऊ बाँचन जाला धन

बाचन जाला धन संपत्ति जम्मा गर्नु पर्ने बाचन जाला धन संपत्ति जम्मा गर्नु पर्ने लायो खायो अन्तिममा हाँसेर जानु पर्ने लायो खायो अन्तिममा हाँसेर जानु पर्ने जति धन भए पनि छोडेर जानु पर्छ जति धन भए पनि छोडेर जानु पर्छ कालसँग लडाई गर्न कुन चाहिँ अघि सर्छ कालसँग लडाई गर्न कुन चाहिँ अघि सर्छ राम

एउटा पानी परो पिपलको पातामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा कृष्णजीको दयालु मनात दन्त छोडी जाँदैन मनन्त कृष्णजीको बत्तीसे दन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त कृष्णजीको

0: आली।
1: हमारा पौवा घर मेरो आले पूर्णा गाउँ हो। म टेक बहादुर सुवेडी 78 वर्ष को भई म सैलुङ एफएम में एउटा सिलोक भरौं भनेर अनिखेर आको। सारा धर्म पुराण बिकाएकाई बता कथा सुनी लागे फेरि सुधाउन कन त आइसाउनौ भनेकै मने हे सर्वतरे के सुनाउनु भयो है धेरै कथाहरो सुन्छौ फेरि पनि सुनाउनु अवल्यला कथाहरो जो सुन्दा हुँदै तिर्ते छैन कहिले इच्छा बढी आउने सुन्दामा फल पाउने पछि पनि मुक्ति समेत पाउने यस्तो प्रसन्न सुनिसकेर मुनिको बेसाई भने लाउ भनी आज्ञा गर्नुभयो उसै बखतमा बेस्रामा पारो भने जस्तो श्री सुखदेव देखि पहिले मैले सुनेको थिए त्यस्तै रीतिसितले पुराणहरु कविता गर्दौ भए देवी भगवती कथा मे त सारे बिताराई गर्छ अब देवीको महिमा अपार बुझ है लिलाउन कैसब यो संसार बनाउँदा भगवती आधार शक्ति बनी प्राणी सृष्टि गरेर पालना गरे संहार गर्दै पनि आधा शक्ति भवानीकै आदिनामा संसारको तब दछ तस्मत कारण यो अनन्त महिमा सम्पूर्ण जो जान्दछ ब्रह्मा विष्णु अन सदा शिव पनि आराधना गर्दछन् नैनन्ति पनि अपार महिमा लाचारीमा पर्दछ बेग्लै नाम भएर दापर पछि सर व्यास भिन्न थिए 27 अघि भएसके 28 भए एकै वेद थियो अगाडि पढने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काइ पढुन् कसरै भने तिमाथि करुणा गरे राजाले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने तो वेदान्त ध्यानैता गर्न नहुने श्री शूद्रलाई भनी गर्नु भो रचना पुरानो इतिहास तिनका निमित्त पनि यही सम्पूर्ण पुराना व्यास मुनिले जो बनाइदिए छोरा श्री सुखदेवले अनि